0: Gubas. Ancient Israel, ghar jahanza khushi gubas.
1: शैक्षिक कर्जा लिन चाहनेहरुका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईको सपनाले महत्व राख्दछ।
0: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरु:
0: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
0: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
0: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसहापत काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, एमालेमा मनोमानी रोक्न

0: दुरीलाई सुनौती सशस्त्रका एआईजी बंशीराज दाहाल सेवाबाट बर्खास्त भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकाको दादुरा खोप अभियान रोकियो बेत्रावतीमा बेली ब्रिज जडान कार्य अन्तिम चरणमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकादेखि अवरूद्ध छ। सड़क भाँसिएको ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि दशैंमा घर हिँडेका यात्रु अल्पत्र परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाण्डु ओहोर दोहोर गर्ने मुख्य सड़क अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंका बेला भने यो भन्दा पनि तीव्र संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेका प्रहरीको भनाई छ। यसअघि भदौ 14 भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भाँसिएको थियो। भाँसिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो।
0: अहिले बागमती र मध्य प्रदेशका केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्ला तथा मध्य प्रदेशका धेरैजसो जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। गैरातीको तुलनामा अहिले बिहान पानी पर्ने क्रम केही घटेको छ। मौसमविदहरूका अनुसार आजदेखि पानी पर्ने क्रम क्रमशः घट्ने र मौसममा सुधार हुँदै जाने अनुमान छ।
1: दशैंको अग्रिम टिकट बुकिङ हिजोदेखि खुलेको छ। काठमाण्डुको नयाँ बस पार्कमा घर फर्कन चाहनेहरूको भीड़ छ। यसपालि टिकट काट्ने व्यवस्था अघिल्ला वर्षभन्दा धेरै व्यवस्थित देखिन्छ। पहिले घण्टौं लाइन लाग्ने काउन्टरमा यसपालि यात्रुले अघिल्ला वर्षको जस्तो लाइन लाग्नु पर्दैन। व्यवस्था सहज भए पनि भाड़ा भने धेरै महँगो भएको यात्रुको गुनासो छ। महेश गेवालीको रिपोर्ट। कैलाली लम्कीचुहाका सन्तोष विष्ट यसपालि पनि दशैंमा घर जानको लागि अग्रिम टिकट लिन नयाँ बस पार्क पुग्नुभयो। अग्रिम टिकटका लागि 26 गतेसम्म अलग काउन्टर राखिएको छ। टिकट पाउन सहज भए पनि भाड़ा एकजनाको 3,475 रूपियाँ तोकिएको छ। अघिल्लो वर्ष बढ़ीमा 2,500 रूपियाँ थियो। त्यसैमाथि बस पार्कमा डिजिटल भुक्तानीको व्यवस्था नहुँदा उहाँलाई समस्या भयो।
2: पहिलाको भन्दा अलिक सुविधा चाहिँ राम्रो लाग्यो। अग्रिमको लागि फोर प्लान त अब लगभगै 2022-2025 समथिङ थियो। अब त 3,475 अब अहिलेको अब क्यास मात्रै कारोबार हुने रे प्रोत्साहनभन्दा बाहिरको कुरा गर्नुभयो। यो चाहिँ अब नराम्रो कुरा हो। मान्छेले अब क्यास लेस भइसकेको जमानामा डिजिटललाई चाहिँ प्रोत्साहन गर्नुपर्ने हो।
1: अर्घाखाँचीकी अनिता भट्टराईको अनुभव भने ठिक उल्टो छ। उहाँ ललितपुर बस्नुहुन्छ। छोराछोरी पहिले नै गइसकेका छन् र अब श्रीमान श्रीमती मात्र फूलपातीको अघिल्लो दिन 30 गते जाने योजना छ। उहाँ दिउँसो 12:30 बजेतिर बस पार्क पुग्नुभयो र झण्डै 1 घण्टाको लाइन बसेपछि टिकट हातमा पर्यो। लुम्बिनी प्रदेशका पहाड़ी जिल्लामा जान अरू ठाउँभन्दा केही बढ़ी लाइन बस्नुपर्छ। तर अघिल्लो वर्षको भन्दा यसपालि यो पनि धेरै कम हो। घर जाने टिकट हात परेपछि उहाँ खुशी हुनुहुन्छ। जुम्लाको हिमा गाउँपालिका सिंजाका अंगराज भण्डारीलाई पनि टिकट लिन त्यति सजिलो भएन। पैसाको हिसाब गर्दा अलि नराम्रो लागे पनि दशैंको बेला घर जाँदा मनमा रमाइलो लागेको उहाँ बताउनुहुन्छ। कर्णालीको कालीकोट तिला गुफा नगरपालिकाका दुर्गा विश्वकर्मा यसपालि आफू जान नपाउने भएकाले दुखी हुनुहुन्छ। उहाँ लोकसेवाको तयारी गरिरहनु भएको छ र परीक्षा नजिक भएकाले यति बेला घर जान मिल्ने अवस्था छैन। त्यसैले आफू जान नपाए पनि भाइका लागि टिकट लिन बस पार्क पुग्नु भएको छ।
3: महँगो पनि अब महँगो नै हो। 2,500 रुपियाँ 600 रुपियाँबाट अब धेरै अन्य ठाउँहरू भने जस्तो टिकट पाइनु भाइलाई जा बाउ आमालाई भेटेर भन्ने भयो। अलिक कामसाम गर्नु पर्यो। कामको सिजन छ नि त। अब घाँस दानाहरू पनि काट्नु छ। त्यो भएर बाउ आमालाई अलिकति खानेकुराहरू दसैँ खर्च पूजा सुखद पठाएर दिनु पर्यो। दुःख लाग्छ दसैँ तिहारको मालमा पनि जान नपाउँदा।
1: काठमाडौँको वसुन्धरा बस्ने अर्घाखाँचीको खाँचीकोटका किरण खड्का 30-31 गतेको टिकट लिने योजनामा नयाँ बस पार्क पुग्नु भएको छ।
4: गएको वर्ष टिकट नपाएर उभिएरै घर पुगेको तितो अनुभवले गर्दा यसपालि अग्रिम टिकट लिन आएको उहाँ बताउनुहुन्छ।
2: मान्छेहरू बीचमा आउँथ्यो, पाठोबाट टिकट काट्दाखेरि कष्ट गर्छ। पिछल्लो वर्ष मैले डाइरेक्ट गएको टिकट नपाएर उभिएर गएको थिएँ, त्यो समस्याले गर्दा टिकट बनाएर अग्रिम टिकट बुकिङ गरेर जाऊँ भन्ने मेरो इच्छाले पहिले आयो।
0: आया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दिउँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
5: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आफू एकमात्र डीटीएच सेवा जिस्तो
1: देश हो खुशीको कनेक्सन मेरो छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
2: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
0: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44282 42 कम अन
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर चाडपर्व नजिकिएसँगै खाद्यान्न तथा तरकारीको भाव बढ़ेको छ। सरकारले बजार अनुगमनलाई तीव्रता दिएको भने पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखैमा बजार भाव बढ़ेको व्यवसायी तथा उपभोक्ता कर्मीको भनाई छ। कृष्णवीरमा सड़क अवरूद्ध हुँदा वैकल्पिक मार्गबाट सामान ल्याउनु परेको र त्यसले ढुवानी लागत बढ़ाएको व्यवसायले बताउँदै आएका छन्। केही आपूर्तिकर्ता तथा उत्पादकले नै मूल्य बढ़ाए पनि नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य नियन्त्रणका लागि प्रभावकारी हस्तक्षेप गर्न सकिरहेको छैन। पछिल्लो समय विपदका कारण सड़क बिग्रिएर रूट परिवर्तन गर्नुपर्दा ढुवानी भाड़ा बढ़ेको र त्यसको असर बजार मूल्यमा परेको देखिन्छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत समयमै खाद्यान्न आपूर्ति गरेर बजारमा हस्तक्षेप गर्नुपर्ने भए पनि त्यो प्रभावकारी हुन नसकेको उपभोक्ता कर्मीहरूको भनाई छ। विज्ञका अनुसार निम्न र मध्यमवर्गीय परिवारले वर्षभरि गर्ने खर्चमध्ये झण्डै तीन महिनाको बराबर खर्च चाडपर्वको बेला गर्छन्। दशैंलाई लक्षित गरेर वस्तुको उत्पादन र आपूर्ति बढ़ने भए पनि नेपालमा यही समयमा बजार मूल्य समेत बढ़ने गरेको छ। यसको प्रत्यक्ष असर निम्न र मध्यमवर्गीय परिवारमा पर्ने गरेको अर्थविद चन्द्रमणि अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार निम्न तथा मध्यमवर्गीय परिवारले आफ्नो आमदानीको झण्डै 60% उपभोगमा खर्च गर्छन्। त्यसैले आमदानी नबढ़ने तर चाडपर्वको बेला महँगी बढ़ने अवस्थाले उनीहरूको पारिवारिक बजेट प्रभावित हुने गरेको छ। चाडपर्वसँगै बढ़्यो महँगी फितलो सरकारी नियमन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: अब विदेशका खबर भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज वृहत प्रदर्शन हुँदैछ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। विदेशकै अर्को खबरमा अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीमाथि प्रतिबन्ध लगाएको छ। अदालतका पूर्व न्यायाधीश नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार दिइएको केही घण्टापछि अमेरिकी विदेश मन्त्री मार्को रूबियोले अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई दोषी अदालतको संज्ञासहित सञ्चालनमा प्रतिबन्ध लगाउने बताएको समाचार संस्था एएफपीले जनाएको छ। यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हेगमा रहेको अदालत विरूद्ध लामो समयदेखि चलाइरहेको अभियानलाई थप तीव्र बनाउने कदमका रूपमा विश्लेषण गरिएको छ।
4: अब खेल खबर नेपाली क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लीग टू को शीर्ष चारमा नपर्ने पक्का भएको छ। हिजो भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानेडालाई हराएसँगै नेपाल शीर्ष चारमा चारमा पर्ने सम्भावना सकिएको हो। नेपालले अब सिधै विश्वकप छनौट खेल्न पाउने छैन। नेपाली टोलीले अब प्ले अफ खेल्नेछ। क्यानेडालाई हराएपछि ओमानको 29 खेलबाट 33 अंक भएको छ। नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा पनि 32 अंकसम्म मात्र पुग्न सक्छ। नेपालले यो श्रृंखला अन्तर्गत भोलि क्यानेडासँग खेल्नेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा सरकारले ई बिडिङ क्यान्सिल गरेर हार्ड कपी मार्फत ठेक्का आह्वान गरी सम्झौता गर्ने प्रक्रिया शुरू गरेपछि निर्माण क्षेत्रमा फेरि दादागिरी प्रवृत्ति बढ़ेको छ। ठेक्का आह्वान भएका विकासे कार्यालयका गेट चुल्ठे मुन्द्रीहरूले कब्जा गरेर ठेक्का प्रतिस्पर्धा विहीन बनाउन थालेका खबर आजको कान्तिपुरले लेखेको छ।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई दशैं अगाडि 1,50,50,000 रूपियाँ अनुदान रकम वितरण गर्ने भएको छ। उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि कृषि मन्त्री गीता चौधरीले कार्यविधि समेत स्वीकृत गरिसक्नु भएको छ।
3: देशभर 5,00,000 भन्दा बढ़ी विद्यार्थी पढ़ने त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट प्रश्न पत्र पठाउने र परीक्षा सकिएको 60 दिनभित्र नतिजा प्रकाश गर्ने घोषणा गरेको छ।
4: मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक प्रति महिना 1,700 रिंगितबाट बढ़ाएर अर्थात झण्डै 76,000 रूपियाँ पुर्याउने घोषणा गरेको छ। प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमका अनुसार बढ़ेको तलब आउँदो जूनदेखि लागू हुनेछ। मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: नेपाली कांग्रेसले अर्को महाधिवेशनदेखि पार्टी सभापति सहित कार्यसमिति चयनमा वडा तहबाटै मतदान गर्ने व्यवस्था प्रस्ताव गरेको छ।
4: भोलि आइतबारदेखि काठमाडौँ उपत्यका विभिन्न 6 ठाउँमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनीको खाली सिलिण्डर लगेर ग्यास पाइने भएको छ। दशैं अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिण्डर साट्ने व्यवस्था मिलाएका हुन्।
3: काया कैरनमा अब पालो उखानको
4: लिदा जस्तो तिर्वा हुँदैन।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, अरू पदको मतगणना आज दिउँसोदेखि मात्रै शुरू हुने।
3: धादिङको गलौदीमा सड़क भाषिएपछि पृथ्वी राजमार्ग अवरूद्ध, खुलाउने प्रयास चल्दै। बस पार्कमा यात्रुको चहल पहल, महँगो भाड़ा र डिजिटल भुक्तानी नहुँदा शास्ति।
4: खाद्यान्न तथा तरकारीको भाव बढ़दा निम्न तथा मध्यम वर्गीय परिवार नर्कामा, सरकारी नियमन प्रभावकारी बन्न सकेन।
3: भारतमा सीजेपीको आह्वानमा प्रदर्शन नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा, पूर्व न्यायाधीश नाभीलाई नोबेल पुरस्कार दिने निर्णय लगत्तै आईसीसीमाथि अमेरिकी प्रतिबन्ध।
4: र नेपाली क्रिकेट टोली लीग टूको शीर्ष चारमा नपर्ने पक्का, प्लेअफ खेल्ने।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। पूर्व राष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ भण्डारी जस्तै देखिने मान्छे ओली जस्तै देखिने मान्छेबाट शपथ लिँदै गरेको देखाइएको छ। ओली जस्तै देखिने मान्छे शपथ गराउँदै भन्दैछन्, लाज नमानी, धक नमानी, लत्तो छोडेर। अनि भण्डारी जस्तै देखिने मान्छेको जवाब छ, त्यो पर्दैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सुनिए था खुदा स्पष्ट विचार जियो रेडियो नेटवर्क।
1: महालेखा परीक्षक को कार्यालय को अनुरोध। महालेखा परीक्षक को कार्यालय को स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबार को लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: छ हर एक दिन उपहार छ
1: यस दशैंमा घरमा स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि लकेट रोमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर 5 गरी 37279 एसएमएस गर

0: सडकमा डोलिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
1: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संक्षेप सोलू एफएम स्टुडियो टाइम
2: डिजिटल कलर ल्याब तथा भोलामाई अफसेट प्रेस सोलु दुतकुन्द नगरपालिका 5 सोलुखुम्बु
3: कृषि ज्ञान केन्द्र सोलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akc@gmail.com मा अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85% प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-120-130 वा 98-69-9545-76 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु
4: न अति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
5: दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
4: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
5: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ।
4: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्ज वाला टॉर्च लाइट तथा इलेक्ट्रोनिक सामान होलसेल मूल्य में पाइन चट्टान में पड़े जले का संपूर्ण इलेक्ट्रोनिक सामान मरम्मत कर
6: एसी पाउनका साथै मरमत पनि गरिन्छ।
4: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809990094 र 9863868418।
7: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
6: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
8: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
9: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
10: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, विनाशले भैरान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
11: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, बरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843806652, 9824417718, 9843409696 र 9861313472। आन्जी औषधालय, सोलो दुतकुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
12: आया, आया, भनेर पो बसेछ त, बिरामी हो क्या हो?
13: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
12: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
13: हो र, के डेन्टल रे?
4: एभरेस्ट डेन्टल क्लिनिक, सुलु दुतकुण्ड नगरपालिका 5, बसन्त बजार, सल्लेरी, सुलुखुम्बु।
12: हाम्रा सेवाहरू,
4: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्स रे
14: गर्ने, सुन चाँदी को दाँत राख्ने, गिजा सुन्निने, रगत आई राख्ने, मुख गनाउने समस्या को उपचार गर्ने, बच्चा को दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चा को उमेर नपुगी दाँत में किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गरिने।
15: नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेशन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
16: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487।
17: आज मेरो जन्मदिन हो, याद त छ नि।
18: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी भुल्नु र? ल आँखा बन्द गर त।
17: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गर।
18: ल अब आँखा खोल त।
17: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालगाडी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840056 र 9867050620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
19: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
20: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
19: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 9558870305 र 9161034213।
20: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुतकुण्ड नगरपालिका, वडा नम्बर 5 सलेरी, सोलुखुम्बु।
21: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुम्बुमा सबै थोक पाइन्छ त।
22: ए हो र दिदी,
21: कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो लसुन बहिनी सोलू दुखुन्द नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई हुने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
19: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलू दुखुन्द नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलू खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सोलू दुखुन्द नगरपालिका पाँच सल्लेरी सोलू खुम्बु
0: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल शुरू गरौँ आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
1: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
22: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
1: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
22: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मान
19: नेपाल सरकार विज्ञापन
23: बाबा म आज स्कुल जाने मन छैन आज जाने नै
24: होइन
23: यतिकै जाने मन लागेन
24: यतिकै पनि हुन्छ
23: मैले साइन्सको कन्ट्रे गर्न सकिनँ सरले कुट्नुहुन्छ
24: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
25: नमस्ते कति टाइमले पाल्नु भयो
24: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
25: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न हस् म्याडम
19: नेपाल सरकार विज्ञापन बोर्ड
24: साथी हेर नि क्या खतरा समाचार आइसक्यो भयो फ्रेन अब चाहिँ के हो
26: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नातिन यसो त जल्ले पनि लेखिहाल्छ नि
24: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
26: तिमीलाई थाहा थिएन
24: थाहा थिएन
26: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
24: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
26: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनु पर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नु पर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
2: गराउनु।
5: दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक अलरेडी बसन्त बजारमा विगत 5 वर्षदेखि पुवादेखि आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छुटसहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छुट हुनेछ। सबै उपचारमा छुट लागू हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ। एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै। तल्लो इन्कुना जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8मा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खोर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन मलाई त्यस्तो त
2: सोहिता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
1: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
1: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न बस्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु है एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साथी भाई बजनो नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँ कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौँ त भाइ के भएको तिमीलाई घाँटी भन त
2: खै दिदी के भन्नु र साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नु नै सकिनँ र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
3: भारिस्तामा सृजना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते मालो गरौ लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि
5: के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोज्यो
4: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
4: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
4: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
9: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाह को सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेद को सूचना अदालत को निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेद का घटना विलयमा दर्ता गर्न नागरिक को कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मेरो तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
12: के भयो? के को हल्ला कल्ला भयो?
13: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न

0: तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
1: विकासका नाममा विनाश नियन्त्रण, नेपाल सरकार विज्ञापन बोर्ड।
2: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार खेला खाँदा हिँड्ने व्यवस्था गर्छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
4: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगर्नु न हजुर।
0: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

समाधान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र 163 कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गति सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा 40 समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै हित नपुगेका वा म्याद नाघि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषकसँग कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू कुमा उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफुल सुकाउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषकसँग कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 को भोचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 4 लेखको नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक संघ संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको

0: अनि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र सभा तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रू 5 लाख वा सोभन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038531131 र 98569845376 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार बाली संरक्षण अधिकारी कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी।
3: हेलो नमस्ते।
1: हेलो हजुर त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्ने?
2: ए नानी के भन्ने रहेछ के भयो
3: भन्नुहोस् त। ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल के नदिन्छ।
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रेत नपुगे वा म्याच नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 को अनुसूचित 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ।
6: सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 को कर सुधार प्रमाण पत्र प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835201130 र 9869548576 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस नाते दुतोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,30,000को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेशलाई सम्पर्क नम्बर 9842-8540, सदस्य राजकुमार राई सम्पर्क नम्बर 9862-8340। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745-40-02-60, अनुराज बस्नेत 9851-17-24-19, विपिन तामाङ 9862-93-02-64 र राजकुमार राई 9852-85-57-57।
7: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आपत्ति परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख।

0: भन्ने त सबै विशेषज्ञ आजकल आफ्नो त यति कार्पेटिङ हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शेरसा
1: नेपाल विद्युत प्राधिकरण सोलुखु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन क्षति तथा विद्युत सेवामा अपरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समयमै महसुल दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सामाजिक सञ्जालमा आउने बित्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथिन यसो त जल्ले लगिहाल्छ नि
1: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
0: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
0: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
0: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रोग नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रताप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यक छ।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव दोष लेखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
2: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव दोष लेखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा
7: डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतकुन्द नगरपालिका 5 सोलु कुम्बु
2: मानव दोष लेखन तथा

0: Sneha Thakura, Prashita Vijay,
1: Zayo Radio Network.
2: अहिले बिहानको 7 बज्यो।
3: यो समय किसान पाइन प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: A complete piping solutions.
4: तपाई अहिले उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ रेडियो नेपालको बिहान 7 बजेको समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराचीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध। त्रिभुवन राजपथमा सवारी आवागमनको नयाँ समय तालिका लागू। लगानी बोर्डद्वारा दुईवटा अर्ध जलाशय युक्त जलविद्युत परियोजनाको लगानी स्वीकृत। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्वाचित। अन्य पदका उम्मेद्वारहरूको मतगणना आज दिउँसोबाट शुरू हुने। आज आश्विन कृष्ण औंसी सोह्र श्राद्ध समापन गरिँदै। र यस वर्षको नोबेल शान्ति पुरस्कार मानव अधिकार कर्मी नाभी पिण्डेलाई प्रदान गरिनेछ।

अब समाचार विस्तारमा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएपछि सवारी संचालन पूर्ण रूपमा अवरूद्ध भएको छ। हिजो साँझ सो सड़क खण्डमा झण्डै 25 मीटर सड़क खण्ड भाँसिएपछि सवारी आवागमन रोकिएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। प्रहरीका अनुसार सड़क जोखिमपूर्ण बनेपछि सम्भावित दुर्घटना रोक्न सवारी साधनको आवत जावतमा रोक लगाइएको छ। प्राविधिकहरूको टोलीले स्थलगत निरीक्षण र मूल्यांकन गरेपछि मात्र सड़कको वास्तविक अवस्था र पुनः संचालनको सम्भावनाबारे भन्न सकिने धादिङका प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो। यसैबीच काठमाण्डु सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको छ। प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुगलिन काठमाण्डु सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सक्ने सवारी चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो। वहाँका अनुसार हेटौड़ाबाट काठमाण्डुतर्फ आउने सवारी साधनलाई आज बिहान 2 बजेदेखि 5 बजेसम्म र दिउँसो 3 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन गर्न दिइने जनाइएको छ। भोलि 25 गते बिहान 4 बजेदेखि 10 बजेसम्म सवारी सञ्चालन गर्न पाइनेछ। यस्तै काठमाण्डुबाट हेटौड़ातर्फ जाने सवारी साधनलाई हिजो साँझ 6:30 बजेदेखि राति 11 बजेसम्म सञ्चालन गर्न दिइएको छ। यस्तै आज बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र राति 10 बजेदेखि भोलि 25 गते बिहान 1 बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको छ। भोलि दिउँसो 2 बजेदेखि साँझ 7 बजेसम्म पनि काठमाण्डुबाट हेटौड़ातर्फ सवारी साधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो। वहाँका अनुसार त्रिभुवन राजपथमा 11 मीटर लम्बाईसम्मका यात्रुवाहक सवारी साधनलाई मात्र सञ्चालन अनुमति दिइएको छ। त्यस्तै 10 चक्का भन्दा बढ़ी भएका तथा 15 टन भन्दा बढ़ी भार बोकेका मालवाहक सवारी साधनलाई उक्त सड़क खण्ड प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ। लगानी बोर्डले 2 वटा अर्ध जलाशय युक्त जलविद्युत परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको बोर्डको 68 बैठकले 58.9 मेगावाटको नारखोला अर्ध जलाशय युक्त जलविद्युत परियोजना र 46.72 मेगावाटको सानी भेरी 3 अर्ध जलाशय युक्त जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको हो। नारखोला परियोजनाको लागत 10.75 अर्ब रूपियाँ भन्दा बढ़ी र सानी भेरी 3 को लागत 10.42 अर्ब रूपियाँ भन्दा बढ़ी रहेको छ। बैठकले 900 मेगावाटको अरूण 3 जलविद्युत परियोजनाले सन् 2028 को फेब्रुअरीसम्म व्यावसायिक उत्पादन शुरू गर्ने गरी आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। यस्तै 900 मेगावाटको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको निर्माण तत्काल अघि बढ़ाउन आवश्यक सहजीकरण गर्ने निर्णय भएको बोर्डले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट गगन कुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ। हिजो भएको मतदानपछि काठमाण्डुस्थित राष्ट्रिय सभागृहमा गरिएको मतगणनाको अन्तिम परिणाम अनुसार थापाले 6584 मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित हुनुभएको हो। सभापति पदका अर्का प्रत्याशी श्यामकृष्ण खड्कीले 375 मत प्राप्त गर्नुभएको छ। महाधिवेशनमा कुल 7317 जना प्रतिनिधि सहभागी हुन योग्य रहेकोमा 7039 जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ। सभापति बाहेक अन्य पदाधिकारी पदको मतगणना भने बाँकी रहेको छ। उपसभापति महामन्त्री लगायत पदाधिकारीका मतपेटिका पार्टीको केन्द्रीय कार्यालय सानेपा लगिएको छ। निर्वाचन समितिका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग छलफल गरेर आज दिउँसोबाट मतगणना शुरू गर्ने तयारी गरिएको छ। उपसभापति र महामन्त्रीका उम्मेद्वारलाई दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालय सानिपामा छलफलका लागि बोलाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले हिजो नेपालको संविधान बमोजिम नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। परराष्ट्र मन्त्री सुशील खनाल र अस्ट्रेलियाका गवर्नर जनरल साम मोस्टिन बीच भेटवार्ता भएको छ। भेटमा नेपाल र अस्ट्रेलिया बीचको छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अस्ट्रेलियामा नेपाली डायस्पोराको योगदान तथा नेपाली विद्यार्थीको हित लगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आगामी जलवायु सम्मेलन कोप 31 नेगोसिएशनमा अध्यक्षता गरिरहेको सन्दर्भमा उहाँहरूबीच अस्ट्रेलियासँग नेपालको जलवायु एजेण्डा, हिमालयको संरक्षण, जलवायु उत्थानशीलता, पूर्व चेतावनी प्रणाली स्थापना गर्ने समर्थनका विषयमा समेत छलफल भएको थियो। सरकारले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो सिंहदरबारमा बसेको बैठकले उक्त गठन आदेश स्वीकृत गर्ने निर्णय गरेको बैठकपछि सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले जानकारी दिनुभयो। यस्तै बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड, भूकम्प विपद बन्ड सम्बन्धी म्यान्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ। यसै गरी हिजोको मन्त्री परिषद बैठकले नेपाल न्याय सेवा सरकारी ओकिल समूहका सह न्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढ़ुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री डा तिमिल सेनाले जानकारी

0: Raio Rádio, sono é bem
1: contada. Studio FM, studio time.
2: Sit in.
3: डिजिटल कलर लैब तथा ध्वालामय अफसेट प्रेस सोलु दुतकुन्द नगर पालिका पाँच सोलु खुम्बु
4: कृषि ज्ञान केन्द्र सोलु खुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र सोलु खुम्बुको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नु हुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण कार्यक्रमको नाम संघीय सशस्त्र अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85% प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869845076 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
6: दिदी छिमको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
5: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ।
5: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
7: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
5: प्रोप्राइटर अजय पन्छियार सम्पर्क नम्बर 9809609094। र 98 63 68 64 18।
6: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
7: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
8: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 09। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
9: ए बाबु मैन, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
10: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायस, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98 43 89 86 52, 98 24 74 17 18, 98 43 43 59 96 96 र 98 61 23 14 72। आन्जे औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: भनेर पो बसेछ त, बिरामी हो क्या हो?
11: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
3: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
11: हो र, के डेन्टल रे?
5: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा
12: व्यवस्थित स्टैंडर्ड स्टेलाइजेशन स्टैंडर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलॉजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487।
14: गुरु आज मेरो जन्मदिन हो याद त छ नि।
15: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
14: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
15: ल अब आँखा खोला त
14: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867300620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु।
16: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
17: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
16: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9861034213।
17: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
18: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो। ल सुनु बहिनी सुलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोजु त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बोल्ता मिले जस्तै भयो नि दिदी।
16: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एंड सप्लायर्स सोलु दुखुंडा नगर पालिका वडा नंबर 5 सल्लेरी सोलुखुंडो यहाँ बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत पनि गरिन्छ थप जानकारी का लागि संपर्क नंबर गुरु कुल नारायण श्रेष्ठ 9763007584 विवेक श्रेष्ठ 9862820000 सुनो दुखुंड नगर पालिका 5 सलिरी सुनखुंडो
19: लगभग सब जना आई सकू भयो आज को वडा स्तर को छलफल शुरू कर आज हमी पहिरो जानु पूर्व को लक्षण बारे में दिग्ग को कुरा सुन्छौं
20: हेर्नुस भिरालो र सुक्खा जमीन में पानी रसौनी जमीन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमीन भासिने जस्ता लक्षण पहिरो का लक्षण हुन्
19: ल पहिरो का पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो स्तर को लीला पो समझेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
20: हो नि पहिरो जानु पहिले जमीन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानी को मूल सुक्ने वा धमिलो हुने रूख र बिजुली का पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
19: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
20: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ
19: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
20: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
19: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
16: नेपाल सरकार विज्ञापन बोर्ड
21: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नै
22: होइन
21: यतिकै जाने मन लागेन
22: यतिकै पनि हुन्छ
21: मैले साइन्सको कन्ट्रै गर्न सकिनँ सरले कुट्नुहुन्छ
22: कुरा त्यस्तो थियो गएन म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
21: नमस्ते कति टाइमले पाल्नु भयो
22: आज रिनाले सम्झन्न भन्नु साइन्सको कन्ट्रो गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
21: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्ष शून्य कैद र 50,000 शून्य जरिमाना हुन्छ म साइन्स सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न हस् म्याडम
16: नेपाल सरकार विज्ञापन बोर्ड
23: साथी हेर नै क्या खतरो समाचार आइसक्यो भेट प्रेम अब चाहिँ के हुनु
24: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्याले भ्रामक सूचना हुनसक्छ यसो नआएको न यसो त जसले पनि लेखिहाल्छ नि
23: अरे मिथ्या भ्रामक हुन्छ के हुनु उनीहरूको चाहिँ
24: तिमीलाई थाहा थिएन
23: थाहा थिएन
24: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
23: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
24: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
25: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु
25: नेपाल सरकार विज्ञापन बोर्ड
16: दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक अन्धेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छुट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छुट हुनेछ। सबै उपचारमा छुट लागू हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ। एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै। तल्लो इन्कुहोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोसी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर 8 इन्कुहोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्स रे नि
2: हो र
1: होइन होला त्यस्तो त
2: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
1: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेजती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते भन्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनुहोस् है एकचोटि तोलेर अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देख्नु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोड्नु
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तो लक्षण छ त कोटेश लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त
2: खै दिदी के भन्नु साथीहरूले गाँदा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लत लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
3: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
4: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
3: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
4: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
3: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
1: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
3: प्रोप्राइटर अजय पन्चियार सम्पर्क नम्बर 9809909094 र 9833684
4: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
5: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
1: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिमासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ।
3: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आन्जे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आन्जी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843789852, 9824417 18, 9843349696 र 9861313472। आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
2: आया आया भनेर पो बसेछ त, बिरामी भोकिया हो।
8: 3 दिनदेखि दात दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
2: कति पीर मानेको के को काठ

0: ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
3: आज मेरो जन्मदिन हो, याद त छ नि।
4: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी भुल्नु र? ल आँखा बन्द गर त।
3: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
4: ल अब आँखा खोला त।
3: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङबारी, तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
5: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ, चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
5: प्रोपाइटर दिनेश राई। सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्ब नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
6: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि के हो? धत बहन, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।

0: हो र दिदी कहाँ पाइन्छ?
1: म त खोज्दा खोज्दा थाकिसके हो। नसुने बहिनी, सोली दुपकुण्ड नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ दसैँका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
1: यो त ढुङ्ग खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सोलु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु।
3: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौं। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन हो।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो हो, बाहिर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
8: आज रिनाले यसको जान्न भन्यो, साइन्सको कण्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दैथे।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर नि, के खतरा समाचार आइसक्यो? भ्याउ ट्रेन अब चाहिँ के हुने हो?
12: खोजाइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नआत्थेन, यसो त जल्ले पनि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनु पर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नु पर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
13: गराऊ।
15: दन्त शिविर हुने सम्बन्धी सूचना।
16: एभरेस्ट डेन्टल क्लिनिक अमरेडी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
15: सबै उपचारमा छूट लागू हुनेछ।
16: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212949 97 48 58 87 सम्पर्क गर्न सक्नुहुनेछ।
15: एभरेस्ट डेन्टल क्लिनिक पल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै।
16: तल्लो इन्कु खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
17: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8मा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
16: कार्यक्रमहरू सार्वजनिक सुनवाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्न हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि
2: हो र मिनीलाई त्यस्तो त
3: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
2: के होइन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनुहोस् है एकचोटि तोलेर अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान शिक्षा साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोड्नु
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज बहुमेर श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न मै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बाँच्न अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइ दिनु पर्यो यो त लगाउँछु कोलकातामा देख्ने जस्तो लक्षण छ त कोटेसी लगाउँछ त भाइ के भएको तिमीलाई घाँटी भन त
2: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लत लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको सत्य छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
1: बारिशमा लत सिर्जना गरी धुवाखेरी तुल्याउने वस्तुवा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जिरहितमा जारी सन्देश
3: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
3: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
3: लौ जन्मदाता नभए त विद्यालय भर्ने हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
9: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोलु एफएम इन स्टुडियो टाइम
2: स्नापिन एम बिहानको 11 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु कुम्बु
2: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन एफएम सुन एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: स्तनपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घटेको क्यान्सर छ, बाँचेर पनि म मेरो तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो। धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र 160 कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा चाहिने समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागी आएका प्रस्तावहरू दर्ता गरिनेछन्। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना, कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू, अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफुल सुकाउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भोचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी शुल्क सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत तीन आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5,00,000 वा सोभन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-131 र 98-69-55-76 मा सम्पर्क गर्न सक्नुहुन्छ। रमेशपुर चमार बाली संरक्षण अधिकारी कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
3: के भयो? केको हल्लाखल्ला भयो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
9: किन खोज्नु भएको होला हजुर?
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर, रेडियोले त भनिरहन्छ नि बहिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
9: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगर्नु न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।

0: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
0: हुन्छ हुन्छ पठाउँ है ए ए नानी छोरी
2: हजुर
0: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी
2: ल हेलो नमस्ते
1: हेलो हजुर त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
0: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
0: ल ल ल किन दिन्छ
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्त कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप रेट नपुगे वा म्याच नागी आएको प्रस्तावहरू उप कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सूचना प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120133 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता कृषि संस्करण संचालन हुने सम्बन्धी सूचना यस नाते दिपोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रति
6: प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश्वर, सम्पर्क नम्बर 98,42,51,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित विश्वको पनि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई, गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, विपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापी दुखोसी गाउँपालिका, गाउँ

0: काठमाडौँ म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेत छौं। सोही राष्ट्रिय विपत्तिको हुजीलाई गम्भीरतापूर्वक ध्यान दिए एकदम म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेगुर शेर्पा, हिमाली स्वास्थ्य र वातावरण।

0: चिंगो भन्ने त सबै बिर्सिसके आजकल आफ्नो त युनिटी कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ युनिटी कार्पेट किन्दा कार्पेटको पछाडि युनिटीको लोगो हेर्न नबिर्सनु होला युनिटी कार्पेट कार्पेटको शिल्पकार
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस्।

0: भाई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852852326, प्राविधिक प्रमुख 9852852327, सूचना अधिकारी 9852512126 र काउन्टर 0382504030।
1: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपालको प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: を飛ばしてください。
1: おいしゃって、エリメン、キャラクトショーサライシェク、ブレープレイン、アナセキューニュー。
2: コテン、キャアイデスコ。へぇ、イッティキパテアセロン。サマジクサンゴルマウルネッティキパテオンポルセド。ミッタラブラムクスズナウンサクサ。イセナアティナ、イセドゾルンメギャルサニー。
1: アリエ、ミッタブラムクサ、チューニューニューコゼン。
2: ティナタティナ、
1: タティナ。
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन फ्रेड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा युथ नेपालद्वारा जनहितमा जन सन्देश

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन। मानव देश विखण्ड तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउला होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक सम्बन्ध तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति सम्बन्ध तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल, तार उपकरण, टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति, स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून, स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय, मकालो वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संखोसभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली, लुम्बु नेटवर्क प्रणाली, एभरेस्टलिङ प्रणाली। सम्पर्क नम्बर 97-68-77-34। अध्यक्ष पासाङ शेर्पा, चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुलुङ एक चेरेम सोलुखुम्बु।
6: प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेबो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फे खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई। नियम विपरीत गतिविधि गरे कार्यवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण। भारतमा सीजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। 250 भन्दा धेरै रेल सेवाहरू रद्द। र पारा एसीआरमा सहभागी हुने नेपाली टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भाँसिएको सड़क खण्डमा ब्याक कटिङ अर्थात भित्तातर्फको भाग काट्ने काम अहिले भइरहेको छ। आज बिहानदेखि निरन्तर भित्तो काट्ने काम भइरहेको र कुनै अवरोध नआए आज बेलुकासम्म सड़क पूर्ण रूपमा खोल्ने सड़क विभागले जनाएको छ। गलौदीमा नदीतर्फ त्रिशुलीले कटान गर्दा सड़क भाँसिएको हो। गलौदीमा हिजो बेलुकादेखि सड़क अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंका बेला यो भन्दा पनि तीव्र संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेका प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भाँसिएको थियो। भाँसिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो। यसैबीच बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुईतर्फी गाड़ी चलिरहेका छन्। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थली बेसी र नार्केमा लेदो तथा गेग्रानले बीपी राजमार्ग अवरूद्ध भएको थियो। गैराती परेको पानीले रोशी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो। बिहान एकतर्फी खुलाएको सड़क अहिले दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। अघि बिहान सकिएको मतगणनामा थापाले 6,584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गेले 375 मत प्राप्त गर्नुभयो। खड्गेले 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई बधाई दिँदै पार्टीभित्र एकता कायम गर्न र फरक मत राख्ने सबैलाई समेटेर अघि बढ़न आग्रह गर्नुभएको छ। बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टीको एकता आपसी सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभएको छ। अरू पदाधिकारीहरूको मतगणना बाँकी छ। सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसोदेखि गर्ने तयारी छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा विशाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य भने निर्विरोध यसअघि नै भइसक्यो। नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको जनाएको छ। स्वीकृत दरभन्दा बढ़ी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि कार्यवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढ़ेको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा ईमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढ़ाउन स्वीकृति नदिएको जनाएको हो। प्राधिकरणले दूरसंचार सेवा प्रदायकले सेवा उपलब्ध गराए बापत लिने शुल्क उचित र मुनासिब हुनुपर्ने उल्लेख गरेको छ। साथै तोकेको निर्देशिका बमोजिम शुल्क निर्धारण गरी लागू हुने नीति समेत उल्लेख गरेर कम्तीमा 3 महिना अघि स्वीकृतिका लागि पेश गर्नुपर्ने प्रावधान प्राधिकरणले स्मरण गराएको छ। प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, स्वीकृत दरभन्दा बढ़ी शुल्क लिन, पूर्व स्वीकृति बिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न नपाइने वैधानिक व्यवस्थाबारे सचेत गराउँदै दूरसंचार प्राधिकरणले नियम विपरीत गतिविधि गरेमा दूरसंचार ऐन तथा नियमावली बमोजिम सेवा प्रदायकमाथि कार्यवाही गरिने चेतावनी दिएको छ। युवावर्गको सुनवाई वास्तविक आवाज वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाइरहेछ। मानसिक स्वास्थ्य प्रति जनचेतना अभिवृद्धि गर्ने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व संगठनले सदस्य देशहरू सबैसँग आग्रह गरेको छ। प्राकृतिक प्रकोप, द्वन्द र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक

0: होताना एभरेज डेन्टल क्लिनिक अलरेडी बसन्त बजारमा विगत पाँच वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा वित्तीय छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेज डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।

हेलो खुला जल विद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर एक, मापे दुधकोशी गाउँपालिका वडा नम्बर छ र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर आठमा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनवाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खोर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे। प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नाघि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग, कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी, फलफूल सुताउने सोलर ब्यान्ड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्म।

0: कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 मा आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नु पर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-520-131 र 98-69-58-45-76 मा सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर समार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु त, हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो
3: बा? ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्छु?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगे वा म्याद नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक सञ्चालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201133 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस मापे दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000
पुरस्कारको साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि बाह्रौं स्थानसम्मको पुरस्कार चौबिसको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाणपत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश्वर सम्पर्क नम्बर 9842146 सदस्य राजकुमार राई सम्पर्क नम्बर 9872317340 उपस्थित भइसक्नु पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404026 अनुराज बस्नेत 9851714249 विपिन तामाङ 9862093264 र राजकुमार राई 9852584557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत

संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल. आफ्नो त यी यही यति कार्पेट नै हो. विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला. यति कार्पेट, कार्पेटको शहनशाह.

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैङ्गिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैङ्गिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैङ्गिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा
2: मानव दोष तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनौं। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक

0: व्यवस्थापकले तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरुण राष्ट्रिय निकुञ्ज बुम सेक्टर, मकालु वरुण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय इडाङ्गना पङ्खोसभा, बुम मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
1: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्राली, नुम्बर नेटवर्क प्राली, एभरेस्ट लिङ्क प्राली। सम्पर्क नम्बर 97 68 67 34।
0: अध्यक्ष पासाङ शेर्पा, चेरिम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माकुरुङ एक, चेरिम सोलुखुम्बु।

एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा दाजु भाई दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेनपो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरु रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त हो। साङ्गे राङचुङ रिम्पोछे सेङदा टुल्कु रिम्पोछे टुल्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9870283769 र 9841100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सोलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com मा अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9546 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
2: कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा शिक्षा तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shrumsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाइसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55, उपाध्यक्ष 9849-51-1079, कार्यालय प्रमुख 9849-51-2156 र कार्यालय सहयोगी 9862-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852-88-72-72, 9862-83-13-44 र 9852-82-24-29।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।
2: दन्त शिविर हुने सम्बन्धी सूचना।
0: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
2: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9821-12-1990-9746-5843-87 सम्पर्क गर्न सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु, बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
0: तल्लो इन्कु हुलाक जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
3: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8मा इन्कु खोला हाइड्रो पावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू सार्वजनिक सुनाइ हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30।

0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगी वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङलामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुक्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस नापे दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सो भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 को साथमा मेधावी प्रमाणपत्र प्राप्त गर्नुछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,30,000 को साथमा मेधावी प्रमाणपत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेधावी प्रमाणपत्र, तृतीय पुरस्कार 80,000 को साथमा मेधावी प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेधावी प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गते सम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एड्रेस भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एड्रेस भ्यू ट्रेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयुक्त युकेशलाई सम्पर्क नम्बर 9842140 सदस्य राजकुमार राई सम्पर्क नम्बर 9871340। उपस्थित विश्वको पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला। रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404260 अनुराज बस्नेत 9851174019 विपिन तामाङ 9862093264 र राजकुमार राई 9852504557। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापे दुखोसी गाउँपालिका गाउँ कार्य

0: नेट पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 20 में आयो विनाशकारी बाढ़ी पहरो ठूलो जनधन को क्षति प्रति हमी गहिरो शोकाकुल छौं। सोही राष्ट्रीय विपत्ति को घटीलाई गंभीरतापूर्वक ध्यान दिए उक्त मैराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं। नयाँ मिति में यस मैराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धी सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाषको।
3: ए दाई, राई को साथ।

0: सोलू एफ एम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलू एफ एम स्टूडियो टाइम
2: इट्स 4 PM अपराह्न को 4 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुतकुंड नगर पालिका 5 सोलू खुम्बु इदाई राईको सादा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको सादा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
0: लु जाउँ
4: राईको सादा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको सादा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोनी रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो यो रोग पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843879652 9824417 18 9843349696 र 9861323472 आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डीनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनु हुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गरी बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु धुपकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873 5 र 9861034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सामनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
3: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862820000। सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन हो।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है। किन भयो के भयो सन्चो भएन
8: होइन यतिकै जानै मन लागेन
7: यतिकै पनि हुन्छ
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
7: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
9: नमस्ते कति टाइमले पाल्नु भयो
7: आज रिनाले यसको जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
9: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
8: हस् म्याडम
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: साथी हेर न क्या खतरा समाचार आइसक्यो
12: बाप रे
11: अब चाहिँ के हुने हो
13: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथिन यसो त जसले नि लेखिहाल्छ नि
11: अरे मिथ्या भ्रामक हुन्छ के हो यो भनेको चाहिँ
13: तिमीलाई थाहा थिएन
11: थाहा थिएन
13: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
11: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
13: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
14: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
16: नेपाल सरकार

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र होइन होला त्यस्तो त।
3: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भो भन त।
2: के भएन मिस
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
2: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु है, एकचोटि तौल हेरौँ. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौं अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारे बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो लो यो त नागौसत प्रियकर्तामा देखिने जस्तै लक्षण छ त कति नागौसत त भाइ के भएको तिमीलाई रुधाती भन त
3: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
3: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि
4: भारिसमा लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खबु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
6: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
5: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
6: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
5: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
6: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
8: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
5: खै जन्म दर्ता दिनुहोस् त
10: जन्म दर्ता गरेको छैन नि म्याडम
5: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
10: हो र मलाई त थाहा नै थिएन म्याडम
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
10: पहिला कसैले भनेन
11: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
13: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ
2: सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
13: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
14: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
15: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
1: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
16: के भयो, के को हल्ला खल्ला हो यो?
17: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
18: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
16: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हुने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
18: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
17: हो त है, हामीले त ध्यानै नदिएको।
18: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत

0: 사요 하주는 손우 FM 고단단
1: 손우 FM 101.2 MHz
2: 우주한 더비쉐코 라기 함로아비안
3: 상체 손우 FM 스튜디오 타임
4: 6:05 PM 사주코 5월
1: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका पांच सोलु खुम्बू
4: एवरो आज मेरो जन्मदिन हो याद तो छ नि
5: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायलु हजुर को जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
4: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
5: ल अब आँखा खोला त
4: वाओ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्ग्री बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बो।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है। किन भयो के भयो सन्चो भएन
8: होइन यतिकै जाने मन लागेन
7: यतिकै पनि हुन्छ
8: मैले साइन्सको कन्ट्याक्ट गर्न सकिनँ सरले कुट्नुहुन्छ
7: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
9: नमस्ते कति टाइमले पाल्नु भयो
7: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ट्याक्ट गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
9: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
8: हस् म्याडम
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: ओए साथी हेर न के खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो हा यतिकै पत्याल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिमा यसो त जल्ले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
2: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु छ, एकचोटि तौल हेरौँ। अनि खाना कतिको खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पाउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त नागौसत कोलकातामा देखिने जस्तै लक्षण छ त कतै चाहिँ नागौसत त भाइ के भएको तिमीलाई रुधाती भन त
2: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिउ न
3: भारिसमा लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागु औषध बुक्क समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
5: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: खै जन्मदर्ता दिनुहोस् त
10: जन्मदर्ता गरेको छैन नि म्याडम
9: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
10: हो र मलाई त थाहा नै थिएन म्याडम
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
10: पहिला कसैले भनेन
11: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
13: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
1: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
1: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: बालकलाई काममा लगाएको उपायमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
8: किन खोज्नु भएको होला हजुर?
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
9: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान 4 संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात् असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रिट नपुगेका वा म्याद नाघि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग, कुल लागतको अधिकतम 50%, बजेट 7,50,000।

सक्षमको लक्ष्य एक प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख कार्यक्रमको लक्ष्य एक प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफूल सुताउने सोलर ब्याल प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201 र 98-69-58-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी
2: लु हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: 84 मत खसेकोमा गगन कुमार थापाले 93.88% अर्थात 6209 मत प्राप्त गरेर विजयी बन्नुभयो। उहाँका प्रतिद्वन्दी श्याम कृष्ण खड्गेले 375 मत प्राप्त गर्नुभएको छ। यसैबीच नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय छानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेहिताका रूपमा लिएको बताउनुभयो। अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाबदेहिता बढ़ाउनुपर्ने भन्दै उहाँले सबै साथी मिलेर नागरिकको विश्वास जित्दै जाने बताउनुभयो। अहिले नागरिक र कांग्रेस बीचको विश्वास टुटेको उल्लेख गर्दै थापाले त्यसलाई पुनर्स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। उहाँले आफ्नो इतिहासबाट लाभ लिने गरी नभई वर्तमानमा काम गर्ने गरी आएको बताउनुभयो।
1: हामी इतिहास रचेर पनि बस्दैन, हामी नयाँ इतिहास आफै रच्छौँ र नयाँ इतिहास रच्ने कुराहरू ताकत लिएर हामी अधिवेशनमा आएका छौँ भनेर यी नौजवान साथीहरूको बीचमा हामी जानेछ। एउटा किसानले नेपाली काङ्ग्रेस पार्टीलाई हेर्दै गर्दा मेरो विषय उठाइदिने पार्टी भनेर काङ्ग्रेसलाई चिन्नेछ। एउटा उद्यमीले मेरो खोसिएको अवसर मलाई पुनः दिलाइदिने पार्टी भनेर काङ्ग्रेसलाई चिन्नेछ। वैदेशिक रोजगारमा गएको साथीले म वैदेशिक रोजगारमा गएको छु तर मेरो घर र परिवारको लागि विषय उठाइदिने काङ्ग्रेस नेपालमा छ भन्ने हामीलाई भरोसा गर्नेछ। त्यस्तो पार्टी हामी बनाउनेछौँ र ती पार्टीहरू बनाउनका निम्ति हामीले बोलेर हुँदैन खास, हाम्रो गर्वबाट गर्नुपर्नेछ, हामीले एउटा एउटा काम गर्ने तरिका बदल्नुपर्नेछ। त्यो आजैबाट सुरु हुन्छ।
0: यसैबीच राजनीतिक विश्लेषकहरूले यस महाधिवेशनले नयाँपनलाई स्वीकार गरेको टिप्पणी गरेका छन्। साथै असन्तुष्ट पक्षलाई समय समयर अघि बढ़नु र जनविश्वासको दायरा फराकिलो बनाउनु नै नयाँ नेतृत्वको प्रमुख चुनौती र अवसर रहेको विश्लेषकहरूको निष्कर्ष छ।
2: नेकपा एमालेको केन्द्रीय सदस्यमा 13 मनोनित भएका छन्। आज सकिएको स्थायी कमिटिको बैठकले तेजेन्द्र केसी, मीनप्रसाद गुरूङ, सृजना राई, पुष्पा केसी भण्डारी सहित 13 नेताहरूलाई केन्द्रीय कमिटिको सदस्यमा मनोनित गरेको हो। तीन दिनसम्म चलेको स्थायी कमिटि बैठकले पार्टीका वडा स्तरका कमिटिहरूको अधिवेशन आउँदो मंगिर 26 गते र नगर तथा गाउँपालिका तहका कमिटिहरूको अधिवेशन पुस 4 गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो। त्यस्तै एमाले मंगिर पहिलो हप्ता प्रदेश र जिल्लाका पदाधिकारी तथा पालिका र जनप्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय भेला आयोजना गर्नुभएको छ। बैठकले मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधनपछि रिक्त पदमा नाजीमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा पठाउने र अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी माथिल्लो कमिटिमा अनुमोदनका लागि पठाउने निर्णय समेत गरेको छ।
0: सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परामर्श जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अध्यावधि गर्दा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असुल मशान्तसँग पुराना खातावाहकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो।
2: अस्ट्रेलिया सरकारले नेपालको बाढ़ीपछिको राहत पुनर्स्थापना र पुननिर्माणका लागि थप 1,50,00,000 अस्ट्रेलियन डलर अर्थात 1,61,75,00,000 रूपियाँ सहायता उपलब्ध गराउनु भएको छ। अस्ट्रेलियाको औपचारिक भ्रमण र जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्रिकोप बैठकमा सहभागी भई आज स्वदेश फर्किनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिनुभएको हो। यसअघि अस्ट्रेलियाले घोषणा गरेको 1,10,00,000 डलर सहित अब नेपालका लागि कुल सहायता 2,60,00,000 अस्ट्रेलियन डलर पुगेको छ। यो भनेको 2,80,36,00,000 रूपियाँ बराबर हो। अस्ट्रेलिया भ्रमणका क्रममा विदेश मन्त्री पेन्नी वाइनसँग भएको द्विपक्षीय वार्तामा बाढ़ीपछिको पुनर्निर्माण पूर्व सूचना प्रणालीको आधुनिकीकरण र जलवायु सहकार्यबारे छलफल भएको थियो। भेटमा मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भिसा प्रक्रिया सहज बनाउन र छात्रवृत्तिको कोटा बढ़ाउन पनि आग्रह गर्नुभएको छ। यसै गरी मन्त्री खनालले फिजी र टुबालोमा आयोजित बैठकमा आउँदो कोप 31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै अनुदानमा आधारित जलवायु वित्त र हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
3: एमडीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
4: विशेषताहरू यो 3 करोड़सम्मको कर्जा सुविधा
3: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
3: न्यून सेवा शुल्क न्यून ब्याज दर
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
7: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यिनजेल हामीले पृथ्वी राजमार्गको कलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि एटौंडा मार्गमा यात्रु वाहक गाड़ीलाई प्राथमिकता कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्ने नवनिर्वाचित सभापति थापाको भनाई राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश लगायतका खबर प्रस्तुत गर्यो।
2: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज विज्ञप्ति निकालेर आयोगले कानून र कार्यक्रमहरू भए पनि मानसिक रूपबाट प्रभावित व्यक्तिहरूको अधिकार संरक्षण हुन नसकेको जनाएको हो। यस वर्ष भोगाईलाई सुनौं आवासलाई सम्मान गरौं परिवर्तनको शुरूआत गरौं भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। तर आयोगको अनुगमनबाट मानसिक रोगीका आवास र भोगाईप्रति व्यवस्था हुने गरेको तथा दुर्व्यवहार र विभेदका कारण उनीहरूको अधिकार सुरक्षित हुन नसकेको देखिएको छ। मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच सामाजिक लालसना आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको अभावले प्रभावित व्यक्तिहरू सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित भइरहेका छन्। विशेष गरी समुदाय स्तरमा मनोसामाजिक परामर्श दिने जनशक्तिको चरम अभाव रहेकाले आयोगले औंल्याएको छ संविधान र जनस्वास्थ्य सेवा ऐनले दिएका स्वास्थ्य सम्बन्धी हक अधिकारको व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ। प्रवक्ता श्यामबाबु काफ्रेले जारी गर्नुभएको विज्ञप्तिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्न र पालिकामा परामर्शदाताको व्यवस्था गर्न तथा सेवालाई विभेदरहित बनाउन माग गरिएको छ।
0: आज छ रहेको विश्व बसाइसराय दिवस। नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड़ दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै रहँदैछ। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरामध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी अर्थात बसाई सरेर आउने चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ कोला एडवार्ड किङफिशर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका विद्युतीय तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। उहाँका अनुसार जलपंक्षीको आगमन घट्नु जैव विविधताका लागि खतराको घण्टी हो। त्यसैले विकास निर्माणका पूर्वाधार बनाउँदा चराको उडान मार्ग र वासस्थानलाई जोगाउन क्षेत्रीय सहकार्य र सरकारी तहबाटै ठोस नीतिको खाँचो देखिएको छ।
2: सुनसरीको धरान उपमहानगरपालिका उडानमा 20 विष्णु पादुकाका किसानहरू बाँदरको आतंकका कारण परम्परागत खेती छाडेर अदुवा तथा विसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरले मकै, कोदो र अम्लिसो खेती नष्ट गर्न थालेपछि विकल्पमा बाँदरले कम क्षति पुर्याउने अदुवा र विसार खेती गर्न थालिएको स्थानीय किसान पदम राईले बताउनुभयो। बाँदरले दुःख दिन थालेपछि मकै खेती छाडेर अदुवा र विसार खेती शुरू गरेको र यसबाट वार्षिक 7 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँको भनाइ छ। अहिले यस क्षेत्रका 200 भन्दा बढ़ी किसान अदुवा खेतीमा संलग्न केहीले अदुवा रोप्न थालेको भए पनि बाँदरको समस्याका कारण विष्णुपादुका क्षेत्रको झण्डै 80% जग्गा बाँझै रहेको स्थानीय वासीको भनाइ छ। बाँदर नियन्त्रणका लागि पालिकाले गरेका प्रयास प्रभावकारी नभएको भन्दै उनीहरूले यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारले स्पष्ट नीति र योजना बनाउनु पर्ने माग गरेका छन्।
0: बागमती सफाई महाअभियान 7 सयौं हप्तामा पुगेको छ। 2070 सालको जेठ 5 गतेदेखि शुरू भएको सफाई महाअभियानमा हरेक हप्ताको शनिबार बिहान 2 घण्टा बागमती सफाई हुँदै आएको छ। भूकम्प, कोरोना महामारी लगायतका विषम अवस्थामा पनि नदी किनार नजिक रहेका अभियन्ताहरूले सांकेतिक रूपमा फोहोर टिपेर अभियानलाई निरन्तरता दिएका थिए। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आज आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले पशुपति क्षेत्रसम्मको बागमतीलाई स्नान योग्य अर्थात नहन योग्य बनाउने गरी काम गर्न माग गरेका छन्। महाअभियानबाट प्रभावित भई बागमतीका सहायक नदी र चक्रपथका विभिन्न खण्ड एवं सम्पदा स्थलमा सफाई भइरहेको छ। काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सम्पदा स्थलमा समेत 111 ठाउँमा नियमित सफाई भइरहेको महाअभियानले जनाएको छ।
2: नेपाल टेलिकमले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आकर्षक छूट र बोनस सहितको दशैं तिहार अफर 2083 ल्याएको छ। भोलिदेखि कार्तिक 30 गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ एफटीटीएस इन्टरनेट जडानमा 500 रूपियाँ शुल्क मिनाहा गरिनुका साथै 100, 150 र 200 एमबीपीएसका वार्षिक प्याकेज लिने ग्राहकलाई 1 महिना थप सेवा दिइनेछ। यस्तै जीएसएम मोबाइल ग्राहकका लागि 499 रूपियाँमा दैनिक 5 जीबी र 699 रूपियाँमा दैनिक 10 जीबी उच्च गतिको फेस्टिभल अनलिमिटेड डाटा प्याकेज उपलब्ध हुनेछ। 200 रूपियाँमा सबै नेटवर्कमा 1000 मिनट कुराकानी गर्न सकिने र 900 रूपियाँमा 1000 वटा एसएमएस पठाउन सकिने अफर समेटिएको छ। यी प्याकेजहरूको समय अवधि 30 दिनको रहनेछ।
0: यसैबीच भोलि घटस्थापना, भोलिदेखि नवरात्र अर्थात दशैं शुरू हुँदैछ। नवरात्र शुरू हुने अघिल्लो दिन आज सुरु साहको अन्तिम दिन हो। आज काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानदेखि श्रद्धालुहरूको बाक्लो चहल पहल देखिएको छ। बागमती नदी किनारमा दिवंगत पितृको आत्माको चिर शान्ति कामना गर्दै श्रद्धालु भक्तजनहरूले विधिपूर्वक श्राद्ध तर्पण र पिण्डदान गरेका छन्। हिन्दू परम्परा अनुसार पितृ पक्षमा आफ्ना दिवंगत आफन्तप्रति श्रद्धा र सम्मान प्रकट गर्न श्रद्धा गर्ने प्रचलन रहेको छ। पशुपतिका स्थानीय पण्डितका अनुसार पितृको तिथि अनुसार धार्मिक विधि पूरा गर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरू पशुपति पुगेका छन्।
2: दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका 1 वनभोश्री निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब वरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनभोश्री निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गैराती चिकित्सक मृत घोषणा गरेका प्रहरी नायब परीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भनी उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ।
0: नेपाल दर्पणमा र दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाखिमपाट काठमाडौँ।

0: आफु एकमात्र DTH के बाद डिस्क हो
1: डिस्क हो खुशी को कनेक्शन
0: कृषि मन्त्र नाग सिंह
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ यूरिया मलको प्रयोग नगरौं
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ नेपाल दर्पणमा अब विदेशको खबर भारतमा नवयुवाहरूले नेतृत्व गरेको कंग्रेस जनता पार्टी सीजेपीले आज गरेको विरोध प्रदर्शनमा प्रहरीले व्यापक धरपकड़ गरेको छ सरकारले भारतको राजधानी दिल्लीका कैयौं ठाउँमा 10,000 सुरक्षाकर्मी परिचालन गरेर संयौंलाई पक्राउ गरेको हो सीजेपीका अनुसार प्रहरीले हिजो बेलुकादेखि नै पक्राउ गर्ने क्रम शुरू गरेको हो सीजेपीका नेता अभिजित दीपकीलाई प्रहरीले दिल्ली विमानस्थलमा जहाजभित्रै पसेर पक्राउ गरेको छ सीजेपीका नेताहरू सौरभ दास आशुतोष राणालाई पनि प्रहरीले पक्राउ गरेको छ चुनावमा सुधार र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले राजीनामा दिनुपर्ने प्रदर्शनकारीहरूको माग छ प्रमुख निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताहरू हटाइएको आरोप छ तर भारतको निर्वाचन आयोगले आरोप अस्वीकार गरेको छ आफ्नो राजीनामाको मागबारे प्रमुख आयुक्तले अहिलेसम्म केही बोल्नु भएको छैन प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको बताएको छ विरोध प्रदर्शनका क्रममा भारतका तीनजना प्रमुख विपक्षी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल केरलाका पूर्व मुख्यमन्त्री पिना राय विजयन र पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री ममता बनर्जीलाई प्रहरीले पक्राउ गरेको हो प्रदर्शनकारीहरूलाई प्रदर्शन स्थलमा जानबाट रोक्न सरकारले रेलवे सेवा र मेट्रो स्टेशनहरू बन्द गर्नका साथै इन्टरनेट सेवा पनि अवरूद्ध गरेको छ सीजेपीले गर्न लागेको प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशन हरूबाट आउजाउ गर्ने 250 भन्दा बढ़ी रेल सेवाहरू पनि रद्द गरिएको छ दिल्ली मेट्रो रेल कर्पोरेशन डीएमआरसीले 45 मेट्रो स्टेशनहरूका प्रवेश र निकास बिन्दुहरू बन्द गरेको जनाएको छ नेपाल दर्पणमा अब खेल खबर पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपालले पाराते क्वान्डो टोली आज जापान प्रस्थान गरेको छ टोलीमा खेलाड़ी फलेसा गोवर्धन र रेणु तामाङ सहित 19 खेलाड़ी प्रशिक्षक र अफिसियलहरू रहेका छन् जापानको आईसी नागोयामा आउँदो कार्तिक 1 गतेदेखि 7 गतिसम्म सञ्चालन हुने पारा एसियाली खेलकुदमा नेपालले तेक्वान्डो एथलेटिक्स ब्याडमिण्टन टेबल टेनिस पावर लिफ्टिङ पौडी जुडो र व्हील चेयर टेनिस गरी 8 खेलमा सहभागिता जनाउँदैछ तेक्वान्डो खेलाड़ी फलेसा गोवर्धनले चीनको हाङझाउमा सम्पन्न अघिल्लो संस्करणमा काँस्य पदक जितेकी थिइन् उनी पेरिस ओलम्पिकमा पनि काँस्य पदक विजेता हुन् नेपालले यस पटक पनि पारा एसियाली खेलकुदमा पदक जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ खबरको सिलसिला यति नै आज शनिबार अब रंगदर्पणको पालो रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश तिवाली आजको रंगदर्पण अभिनेता नाना पाटेकरको अभिनय यात्रा र नेपालबाट पाएको मायामा केन्द्रित छ
4: छोटो आज तक मैंने किसी के हिस्से की भूख प्यास नहीं छीनी जो अपने हाथों से अपने माँ को खिला
3: नेपाली चलचित्र को विकास हुनु अघि नेपालमा हिन्दी नाटक र चलचित्र हेर्ने चलन थियो पछि राजदरबारमा भारतीय चलचित्र ल्याएर हेर्न थालियो जनसेवा जस्ता चलचित्र प्रदर्शन स्थलमा पनि हिन्दी चलचित्र नै देखाइन्थे 2022 सालमा आमा चलचित्र बनेपछि नेपाली चलचित्र जगतले नयाँ यात्रा शुरू गर्यो दैनिक जीवनमा हिन्दी भाषा नबुझ्ने कतिपय नेपालीले हिन्दी चलचित्र हेर्दै जाँदा भाषा बुझ्न थाले त्यसबेला चलचित्रमा प्रस्तुत गरिने कथा वास्तविक जीवन र नेपाली समाजसँग पनि मिल्दाजुल्दा हुन्थे यही परिवेशमा भारतीय सिने जगतका अद्भुत कलाकार नाना पाटेकर नेपाली दर्शकमाझ प्रिय अभिनेता मध्ये एक बन्नुभयो
5: ऊपर वाले ने हाथ दिया है लगे फैलाने दूधिया है लगे गिड़गिड़ाने, बचाओ बचाओ कौन आएगा, अरे दांत सिर्फ खाने चबाने के लिए नहीं है, कटो उसको, अरे वो डंडा उठा फोड़ दे उसका सर, हम तमाशा देखेंगे।
3: नाना पाटेकरको कलाकारिता मराठी रंगमञ्चबाट सुरु भयो। नाटकबाट सुरु भएको उहाँको अभिनय यात्रा सन् 1978 गमन चलचित्र मार्फत ठूलो पर्दासम्म पुग्यो। त्यसपछि सन् 1989 प्रदर्शनमा आएको परिन्दा चलचित्रले उहाँलाई गम्भीर र प्रभावशाली अभिनेताका रूपमा स्थापित गर्यो। फरक संवाद शैली र सशक्त अभिनय उहाँको विशेषता बन्यो।
5: चुनाव जित्ते ही ऐसे गायब हो गया जैसे गधे के सर से सींग निकली।
6: खूब मारी सबकी,
7: बहुत माल बटोरा।
6: चुनाव लड़ाया हमने, मिनिस्टर बनाया, फूल के खरबूजा बन गया।
5: गाँव में सड़क नहीं, पानी नहीं, अस्पताल नहीं, ये होटल में बैठे मुर्गी तो
3: नाना पाटेकर आफूले निर्वाह गर्ने पात्रमा पूर्ण रूपमा डुब्नुहुन्थ्यो। उहाँले अभिनय गरेका पात्रले प्राय समाजमा विद्यमान अन्याय, अत्याचार र मानवीय संवेदनालाई प्रतिनिधित्व गर्थे। खलनायकदेखि भावनात्मक र हास्य भूमिकासम्म उहाँले आफ्नो अभिनय क्षमता प्रस्तुत गर्नुभयो। हरेक भूमिकामा फरक देखिन सक्नु नै उहाँको विशेषता थियो। सामाजिक सञ्जालमा भाइरल उदय भाइको मिम पनि उहाँको अभिनयमा देखिने यही विविधताको एउटा उदाहरण हो। पर्दामा उहाँले बोल्ने संवाद बनावटी लाग्दैनथे।
4: देखे भगवान् का दिया सब कुछ है, दौलत है, शौहरत है, इज्जत है, इतना रुतबा ही शर्म है कि किसी भी घर में अगर रिश्ता बनाना चाहूं तो कोई ना नहीं कह सकता।
8: मतलब
5: अरे एक्साइटमेंट मतलब क्या, कहां बैठा हूं, किससे बात कर रहा हूं, क्या बात कर रहा हूं, समझ में नहीं।
4: कंट्रोल कंट्रोल उदय।
9: अरे ओ दिवाली की फुलझड़ी चला डालूंगा अभी, जानता है तू किससे बात कर रहा है।
3: नाना पाटेकर को अभिनय में पात्रलाई जीवंत बनाने अद्भुत क्षमता थियो। वहां को अभिनय ले पात्रलाई न्याय गर्नु का साथ ही आम नागरिक का भावना र आवाजलाई स्वाभाविक रूप में व्यक्त गर्थ्यो। संवाद लेखन में समेत वहां को रुचि र योगदान रहेकाले वहां का संवाद में आम मानिसले बोलने भाषा को प्रभाव देखिन्थ्यो। भूगोल फरक भए पनि समाजका समस्या, अन्याय र मानवीय संवेदना उस्तै हुने भएकाले नेपाली दर्शकले पनि उहाँका संवादमा आफ्नै जीवनका अनुभव भेटे। अभिनयकै बलमा स्थापित हुनुभएका नाना पाटेकरले नेपालबाट पनि उत्तिकै माया पाउनुभयो।
4: चश्मा उतार, आँखें मिलाने से शर्माता है का,
5: मैं मिलने जाऊंगा कलेक्टर को, हाँ अरे अपनी धोती झाड़ दू तो 15 कलेक्टर गिर जाएंगे फर फर करके। कहाँ भेज रहे हो, कालीगढ़ी भेज रहे थे तू, महाराज के आदमी आते हैं ना उधर शिकार करने।
3: नाना पाटेकर सादा जीवन शैली रुचाउने कलाकार का रूप में पनि परिचित हुनुहुन्थ्यो। नाम फाउन्डेशन मार्फत किसान को समस्या समाधान र ग्रामीण समुदाय को सहयोग का लागि उहाँले गर्दै आएको काम उहाँको अभिनय बाहिरको अर्को पहिचान हो। उहाँको योगदानको कदर गर्दै भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको छ। उहाँले अन्य थुप्रै राष्ट्रीय पुरस्कार समेत प्राप्त गर्नुभएको थियो। नाना पाटेकरको अभिनय यात्राबाट नयाँ पुस्ताका कलाकारले सबैभन्दा पहिले सिक्नुपर्ने कुरा मेहनत हो। अभिनयलाई जीवन्त बनाउन कलाकार पात्रसँग मात्र होइन समाजसँग पनि भिज्नुपर्छ। चलचित्र विश्लेषक मोहन निरौला।
10: अभिनय यसरी पनि गरिदोर्छ भन्दा मेहनत चाहिँ गर्नु पर्यो। मेहनत गरियो भने एउटा उचाइमा पुग्न सकिन्छ र जीवन्त अभिनय गर्नुपर्छ कुनै पनि कलाकारले चरित्रसँग भिजेर समाजसँग भिजेर भन्ने एउटा पाठ चाहिँ सिकिन्छ।
3: रंगदर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक। पृथ्वी राजमार्गको गलौदेश खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयासबारे। मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता। कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफ्नो इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रचन आएको नवनिर्वाचित सभापति थापाको भनाई। मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन राष्ट्रिय मानवाधिकार आयोग आयोगको आग्रह सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्ने सुझाव दिल्लीमा कपुर नेता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड तीनजना पूर्व मुख्यमन्त्री सहित स्वयं पक्राउ र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान आजको नेपाल दर्पण सकिएको छ प्राविधिक साथी संघर्ष विश्वसँगै हामी कृष्ण शर्मा र भजन र बस्ने पनि बिदा हुन्छौं उमालेको वा शुद्धिकरण गरेको पानी पिउने

0: हर एक दिन उपहार छ।
1: यस दशैँतिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। पकेटमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गर।
0: स्मार्ट घरमा
1: शर्त लागू हुनेछन्।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 0142-8888 अन्ठानब्बे 0012-8888

0: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि छवटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
1: प्रहरी सहयोग चाहिँदा 100,
0: दमकलका लागि 101,
1: एम्बुलेन्स सेवा चाहिँदा 102,
0: ट्राफिक प्रहरीका लागि 103,
1: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV। अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: आज मेरो जन्मदिन हो, याद त छ नि।
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नला र? ल आँखा बन्द गर त।
0: त्यसै जिस्किन हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
1: ल अब आँखा खोल त।
0: वाउ कस्तो राम्रो उठी, अनि मंगलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाक।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्। निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।

असमानता, विपन्नता, अशिक्षा र विवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहाय

जयमसीह अनि नमस्कार श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। नारी आशा टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित भिडियो कार्यक्रम हो, जुन हरेक हप्ता तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट सुन्न सक्नुहुन्छ। मेरो नाम ममता नेपाली हो र कार्यक्रमको बारेमा यदि तपाईँ पहिलोचोटि सुन्दै हुनुहुन्छ र कार्यक्रम कस्तो कार्यक्रम हो के हो भन्ने तपाईँलाई लाग्दैछ भने, कार्यक्रम नारी आशा तपाईँ र म जस्तै दिदी बहिनीको लागि विशेष रूपमा तयार गरिएको कार्यक्रम हो, जहाँ हामी कुराकानी गर्छौं हाम्रो फेथको बारेमा, हाम्रो विश्वास, हाम्रो आस्थाको बारेमा, विशेष हाम्रो सृष्टिकर्ता परमेश्वरमा भएको हाम्रो आशाको बारेमा हामी कुरा गर्छौं र साथसाथै हाम्रो जीवनसँग, दैनिक जीवनसँग सम्बन्धित विभिन्न विषयवस्तुमा हामी कुराकानी गर्नुपर्छौं। यदि तपाईँ हाम्रो नियमित श्रोता हुनुहुन्छ भने तपाईँलाई राम्रोसँग थाहा छ हामी कार्यक्रममा के कस्ता कुराकानी गर्छौं र तपाईँ कतिको आश्वासित हुन सक्नुहुन्छ कार्यक्रमबाट भनेर। आजको कार्यक्रममा पनि तपाईँलाई आश्वासित गर्नको लागि मसँग केही विषयहरू छन् र यदि तपाईँ नियमित श्रोता हुनुहुन्छ भने आज हामी के बारेमा कुरा गर्दैछौं अथवा यो महिनाभरि नै हामी के को बारेमा कुरा गर्दैछौं भन्ने तपाईँलाई थाहा छ। कार्यक्रममा नारी आशामा यो महिनाभरि नै हामी प्रेग्नेन्सीको बारेमा कुरा गर्दैछौं र एउटा होल सब्जेक्ट प्रेग्नेन्सी हो भने त्यसलाई टुक्र्याएर हरेक हप्ता पाँच हप्तासम्म हामी केही नयाँ कुराहरू सिक्ने र एकअर्कालाई फाइदा हुने कुराहरू गर्ने हामी चनौको गरिराखेका छौं। आजको कार्यक्रममा पनि हामी प्रेग्नेन्सीसँगै सम्बन्धित एउटा विषयमा कुराकानी गर्नेछौँ, तर त्योभन्दा अगाडि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ भने धेरै धेरै बधाई छ। परमेश्वरले तपाईँको जीवनमा दिनुभएको यो आशिष, यो खुसीको लागि परमेश्वरलाई धन्यवाद छ र तपाईँ आफ्नो एकदमै राम्रो वास्ता गरिराख्नु भएको छ होला भन्ने पनि म आशा लिन्छु। कार्यक्रम शुरू गरौं, कार्यक्रम अन्तिम समय सुन्नु होला। कार्यक्रममा आज पक्कै पनि तपाईँलाई फाइदा हुने कुराहरू तपाईँले सुन्न सक्नुहुन्छ। यदि तपाईँ प्रेग्नेन्ट हुनुहुन्न भने पनि तपाईँको लागि पछि काम लाग्न सक्छ अथवा तपाईँको चिनजानमा, साथीभाइ, तपाईँको छिमेकमा या परिवार अरू कोही गर्भवती हुनुहुन्छ भने उहाँहरूको निम्ति पनि तपाईँले कार्यक्रम सुनेर उहाँहरूलाई सहायता पुर्याउन सक्नुहुनेछ। आउनुहोस् कार्यक्रम शुरू गरौं। प्रिय श्रोता मित्र, अस्तिको हप्ताको कार्यक्रम तपाईँले सुन्नु भएको थियो भने अस्तिको हप्ता चाहिँ बेसिकल्ली हामीले प्रेग्नेन्सी चाहिँ कसरी परमेश्वरको योजना हो अथवा प्रेग्नेन्ट हुनु अथवा बच्चाको जुन हुर्काईको, बढाईको र जन्मको जुन प्रक्रिया छ त्यसको निम्ति परमेश्वरले कसरी हामीलाई तयार गर्नुभएको छ अथवा यो परमेश्वर को इच्छाभित्रको कुरा हो है भन्ने विषयमा हामीले कुरा गरेका थियौं भने आज हामी कुराकानी गर्दैछौं प्रेग्नेन्सीको समयमा हाम्रो हेल्थको बारेमा, हाम्रो स्वास्थ्यको बारेमा अथवा हाम्रो फिजिकल स्वास्थ्यलाई चाहिँ हामी कसरी हेरविचार गर्न सक्छौं, के कस्ता कुराहरू चाहिँ एकदमै धेरै महत्वपूर्ण छन् भन्ने कुरा चाहिँ हामीले आजको कार्यक्रममा यहाँहरूसँग बाँड्ने हामीले जनकको गरेका छौं। ध्यान दिएर सुन्नुहोला र यो तपाईँको लागि एकदमै फाइदाजनक हुन सक्छ। यदि केही कुराहरू अघिबाटै हुन त जब तपाईँ आफू प्रेग्नेन्ट छौ भन्ने थाहा पाउनुभयो त्यो दिनदेखि नै तपाईँले आफ्नो स्वास्थ्यको पहिलेभन्दा धेरै राम्रोसँग वास्ता गर्न सुरु गरिसक्नु भएको छ होला। म आफै पनि प्रेग्नेन्ट छु र यो मैले आफैले पनि अनुभव गरेको कुरा हो। म एकदमै मुख बाँड्न नसक्ने होइन, एकदमै पिरो खानुपर्ने, एकदमै खानेकुरामा चाहिँ मुख बाँड्ने या कन्ट्रोल गर्न नसक्ने मानिसमा हुँ। तर जस्तै मैले थाहा गरेँ कि मेरो गर्भमा चाहिँ अब बच्चा हुर्किँदैछ, म प्रेग्नेन्ट छु भन्ने थाहा पाएपछि त्यो स्वतः कति बानीहरू परिवर्तन हुने रहेछन्। मैले योभन्दा अगाडि मुख बाँड्न नसकेका कुराहरू पनि मैले मुख बाँड्न थालेँ, किनकि अब यो मेरो मात्र शरीरको कुरा भएन तर मेरो शरीरभित्र हुर्किँदै गरेको अर्को व्यक्ति या भनौँ सानो मान्छेको पनि स्वास्थ्यसँग यो सम्बन्धित भएको कारणले गर्दा मैले खानेकुराले चाहिँ मेरो गर्भमा हुर्किराखेको बच्चालाई पनि असर गर्छ है, उसलाई पनि राम्रो खाए, राम्रो नराम्रो खाए, उसलाई पनि नराम्रो हुन्छ भन्ने कुरा भइसकेपछि चाहिँ अब यो मसँग मात्रै या मेरो मात्र व्यक्तिगत निर्णयसँग सम्बन्धित भएन। अनि त्यो एउटा जिम्मेवारीपनाको बोझले पनि कति कुराहरू आफै परिवर्तन हुँदो रहेछ र अरू बेलामा भन्दा हामी एकदम राम्रोसँग आफ्नो स्वास्थ्यको विचार गर्न थाल्छौं, तर पनि कति कुराहरू यदि पहिलोचोटि हामी आमा
सम्झना गर्दैछौँ या पहिलोचोटि तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ भने चाहिँ कति कुराहरू थाहामा हुन सक्छ, कति कुराहरू हामीले योभन्दा अगाडि खोज खबर पनि गरेका हुँदैनौँ र अब हुन त परिवारमा हाम्रो परिवारमा छिमेकमा अरू पनि यो जर्नीबाट भएर जानुभएको हुँदा कति कुराहरू थाहा हुन्छ, तर स्पेसिफिकली यही नै कुरा हुन्छ है भन्ने चाहिँ कतिचोटि थाहा हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ आजको कार्यक्रममा हामी विशेष गर्भावस्थाको समयमा चाहिँ एउटा महिलाले आफ्नो स्वास्थ्यको कसरी विचार गर्नुपर्छ, के गर्न सकिन्छ भन्ने बारेमा हामी कुराकानी गर्नेछौँ। परमेश्वरको वचनले पनि हामीलाई भन्छ कि हाम्रो शरीर चाहिँ परमेश्वरको मन्दिर हो, उहाँको वासस्थान हो भनेर भन्छ। तपाईँले यो कुरा पहिलो कोरिन्थीको पुस्तक 6:19-20 तपाईँले हेर्न सक्नुहुन्छ कि कसरी हाम्रो मन्दिर चाहिँ टेम्पल अफ द होली स्पिरिट भनेर भन्छ, होइन, पवित्र आत्माको मन्दिर हो या परमेश्वरको वासस्थान हो, परमेश्वर बस्ने ठाउँ हो भनेर हाम्रो शरीरलाई बाइबलले पनि बताएको छ। त्यसकारण गर्भावस्थामा मात्र होइन तर अरू बेलामा पनि हामीले हाम्रो स्वास्थ्य हाम्रो शरीरको चाहिँ राम्रो हेरविचार गर्नुपर्छ भन्ने कुरा बाइबलले हामीलाई सिकाउँछ। तर गर्भावस्थामा अरू पनि धेरै कुराहरू हुन्छन् जुन कुरा चाहिँ सामान्य अवस्थामा भन्दा अझ बढी याद गर्नुपर्ने हुन्छ। त्यसकारण आजको कार्यक्रममा हामी यी बारेमा कुराकानी गर्नेछौँ। कार्यक्रम सुन्दै गर्नुहोला। अब हाम्रो स्वास्थ्यको हेरविचार गर्ने अथवा जब स्वास्थ्यको कुरा आउँछ तब सँगसँगै हामीले खाने खाना पनि यसमा जोडिएर आउँछ, किनकि एउटा शरीरको लागि स्वस्थ शरीरको लागि उचित खानेकुराहरूको महत्व कति हुन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। त्यसकारण आजको कार्यक्रम खानेकुराहरूबाट नै शुरू गरौं। यदि तपाईँ आफ्नो प्रेग्नेन्सीको जर्नीमा एकदमै आफूलाई स्वस्थ राख्न चाहनुहुन्छ, होइन, एकदमै हेल्दी आफूलाई राख्न चाहनुहुन्छ, आफूलाई र आफ्नो गर्भमा हुर्किराखेको बच्चालाई पनि तपाईँले एउटा स्वस्थ शरीर तपाईँ दिन चाहनुहुन्छ भने तपाईँले आफूले खाने खानेकुराहरूमा चाहिँ एकदमै होस पुर्याउनु जरुरी छ। तपाईँ के खानुहुन्छ, तपाईँले खाइराखेको खानामा फलफूलहरू समावेश छन् कि छैनन्, हरियो सागपात समावेश छन् कि छैनन्, प्रोटिन जुन विशेष अण्डा मासुबाट पाइन्छ त्यो प्रोटिन, अरू पनि विभिन्न खानेकुराबाट प्रोटिन पाइन्छ त्यो तपाईँले पाइराख्नु भएको छ कि छैन, गेडागुडीहरू या अन्नहरू तपाईँले खाइरहनु भएको छ कि छैन, यसले तपाईँ र तपाईँको शरीरमा हुर्किँदै गरेको बच्चाको स्वास्थ्यलाई धेरै फरक पार्दछ। हाम्रो समुदायमा विशेष गरी अब प्रेग्नेन्ट हुँदा या गर्भवती हुँदा चाहिँ एकदमै पिरो अमिलो खान मन लाग्छ भन्ने पनि कुराहरू छ। सबैको केसमा त्यही नै हुन्छ भन्ने पनि छैन र प्रेग्नेन्ट हुने बित्तिकै पिरो अमिलो मात्रै खानुपर्छ भन्ने पनि छैन। केही हदसम्म हामी खान सक्छौँ, विभिन्न कुराहरू छन् आफूलाई खान मन लागेको खानेकुरा खानुपर्छ भन्ने पनि एउटा कन्सेप्ट छ, होइन, प्रेग्नेन्सीमा चाहिँ मन लागेको कुरा खानै पर्छ भन्ने पनि छ, तर हामी कुन हदसम्म खान्छौँ खानेकुरालाई, होइन, मानव तपाईँलाई एकदमै पिरो अमिलो खान मन छ मन पनि लाग्छ जुन सामान्यतया पनि हामीलाई लागिराखेकै हुन्छ, तर तपाईँले खानेकुरालाई चाहिँ सन्तुलित बनाउनु पर्यो। अब तपाईँ मन लागेको छ भनेर पिरो अमिलो मात्रै खानुहुन्छ भने त्यसले पक्कै पनि तपाईँको शरीरलाई तपाईँको गर्भमा हुर्किँदै गरेको बच्चालाई फाइदा गर्दैन। अब मन लाग्दैन भनेर तपाईँले जस्तो प्रोटिन आउने अथवा सागसब्जी या फलफुल मलाई खान मन छैन भनेर तपाईँले त्यो खानु नै भएन भने त्यसबाट पाउने पौष्टिक तत्व कसरी तपाईँको शरीरले र कसरी तपाईँको बच्चाले पाउला। त्यस कारणले गर्दा तपाईँ के खानुहुन्छ त्यसलाई सन्तुलित तरिकाले खान तपाईँले सक्नु पर्यो। आफूले खाने खानामा फलफुललाई पनि समावेश गर्नुहोस्, सागसब्जीलाई समावेश गर्नुहोस्, गेडागुडी अन्नलाई समावेश गर्नुहोस्, प्रोटिनलाई समावेश गर्नुहोस्। यसलाई मिलाएर खाने गर्नाले तपाईँको शरीर स्वस्थ हुन्छ र साथसाथै यसले तपाईँको बच्चालाई जुन तपाईँको पेटमा हुर्किँदैछ त्यो बच्चा को लागि पनि राम्रो वातावरण सृजना गर्छ ताकि ऊ असल प्रकारले विकसित हुन सकोस्। अब तपाईँले खाने खानामा तपाईँले महत्वपूर्ण रूपमा चाहिँ तपाईँले आइरन पाइराख्नु भएको छ कि छैन, क्याल्सियम पाइरहनु भएको छ कि छैन, अथवा तपाईँले खाने खानाबाट तपाईँले तपाईँको शरीरलाई चाहिने खालका पौष्टिक तत्वहरू पाइरहनु भएको छ कि छैन, जसले चाहिँ तपाईँको बच्चाको विकासलाई पनि असर गर्छ, ती कुराहरू तपाईँले आफ्नो खानामा
समावेश गर्नु भएको छ कि छैन भन्ने कुराले पनि एकदमै ठूलो महत्व राख्छ। त्यस कारणले गर्दाखेरि तपाईँले आफ्नो खानालाई सन्तुलित बनाउनुहोस्। एक थोक मात्र मनपर्छ भनेर त्यही मात्रै थोक खाने अथवा कुनै मन पर्दैन भनेर त्यसलाई छुँदै नछुने चाहिँ नगर्नुहोस्। तपाईँले आफ्नो शरीरको लागि र बच्चाको लागि सबै कुरालाई सन्तुलित तरिकाले खान जरूरी हुन्छ। हामी भजन संग्रहको माफ गर्नुहोस् हितोपदेशको पुस्तकलाई हेर्छौँ भने हितोपदेश 31 पूरे खण्डमा एउटा उच्च चरित्र भएकी पत्नीको एउटा महिलाको बारेमा त्यसले वर्णन गरेको छ। अनि त्यसको तपाईँले 15 पदमा हेर्नुहुन्छ भने त्यहाँ पनि खानेकुराको जुहो गर्ने कुराको बारेमा लेखिएको छ। जस्तो 31:15 लेखिएको छ हितोपदेश 31:15 पदमा, तिनी राति नै उठ्छिन्, आफ्नो परिवारको लागि भोजनको इन्तजाम गर्छिन्। अब एउटा श्रीमती भएको कारणले गर्दा र आमा बन्दै गरेको अवस्थाको महिला भएको कारणले गर्दा यो चाहिँ हाम्रो चरित्रभित्र पर्ने कुरा रहेछ, खानाको इन्तजाम गर्ने कुरा। होइन, हामी हाम्रो परिवारको लागि खाना जुटाउँछौँ, हाम्रो परिवारलाई के खानेकुरा चाहिँ जरूरी छ, होइन, मेरो परिवारलाई चाहिँ के खानेकुरा मैले कसरी दिनुपर्छ भन्ने चाहिँ एउटा उच्च चरित्र भएकी पत्नीमा या स्त्रीमा हुनुपर्ने गुण रहेछ। र तपाईँ र म पनि यदि आमा बन्दैछौँ भने पक्कै हामी कसैको श्रीमती हौ, पत्नी हौ, त्यस कारणले गर्दा यो चाहिँ हाम्रो चरित्रमा हुनुपर्ने कुरा रहेछ भन्ने पनि हामी थाहा पाउँछौँ। र विशेष अब तपाईँ प्रेग्नेन्ट हुँदा र तपाईँले आफ्नो र बच्चाको कति धेरै वास्ता गर्नुपर्छ भन्ने कुराहरूले पनि खानासँग सम्बन्धित भएर आउँछ। त्यसकारण राम्रो खाना खानुहोस्, पौष्टिक कुराहरू खानुहोस्, ताकि तपाईँको र तपाईँको बच्चाको शरीर स्वस्थ रहिरहन सकोस्।

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सेलुवा सामेक्स 1.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.seluwafm.com बाट संसार भर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो रेबिका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: सोलु खुम्बुमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरू। एमाले सोलुखुम्बुद्वारा पार्टी जागरण अभियान सञ्चालन गर्ने निर्णय।
1: सबै माता क्षेत्रमा रग्बी खेल खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा। खुम्बु पस्ताङ लामु गाउँपालिकामा 870 भन्दा बढ़ी पशुमा खुरेब रोग विरूद्धको खोप लगाइयो।
0: कोशी प्रदेशमा 8,000 भन्दा बढ़ी प्रहरी परिचालन। ड्रोन र कुकुरबाट निगरानी। खोटाङमा नागरिक संवाद अभियान शुरू। आइतबारदेखि देशभरको मौसममा सुधार आउने।
1: नेकपा एमालेको केन्द्रीय सदस्यमा 13 जना मनोनित। राष्ट्रिय परिचय पत्र नभएका तथा बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। इतिहासको ब्याज खाएर होइन कर्म बदलेर नै इतिहास रच्ने कांग्रेस सभापति थापाको भनाई।
0: पानामामा 7.7 म्याग्नेच्यूडको भूकम्प। भवन पुल सड़क लगायतका संरचना भत्किए। भारतमा सी ज्योतिको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। 250 भन्दा धेरै सेवाहरू रद्द।
1: र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई।
2: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले भैराम बनायो। युरोप पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843980652, 9824417178, 9843449096 र 9861314472। आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
0: स्थानीय खबर। सोलुखुम्बुमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता 2083 औपचारिक रूपमा शुरू भएको छ। बड़ा दशैं तथा शुभ दीपावलीको अवसरमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा शनिबारदेखि उक्त प्रतियोगिता शुरू भएको हो। प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय खुल्ला पुरूष डबल्सका खेलहरू सञ्चालन भइरहेका छन्। सिनियरतर्फ 17 टोलीको सहभागिता रहेको प्रतियोगितामा विभिन्न स्थानका खेला नेपाली टोलीहरूबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिता राउण्ड वान क्वार्टर फाइनल सेमी फाइनल हुँदै फाइनल चरणसम्म सञ्चालन हुने जनाइएको छ। सिनियर खेलाड़ीहरू सँगै जुनियर खेलाड़ीहरूको समेत सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको कार्यक्रममा संयोजकमा सुमन कार्की रहनु भएको छ भने रेफ्रीको जिम्मेवारी अर्जुन श्रेष्ठले सम्हाल्नु भएको छ। प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन खेल विधा अनुसार पुरस्कारको व्यवस्था पनि गरिएको छ। पुरूष डबल्स ए लेभल बी लेभल तथा पुरूष र महिला डबल्स सी लेभलका विधामा समान पुरस्कार राशि निर्धारण गरिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद 5,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै द्वितीय हुने टोलीले नगद 3,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। तृतीय हुने दुई टोलीले जनही 1,500 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता सोलुखुम्बुको दोर्पुर स्थित यो मिस्टर कवर हलमा सञ्चालन भइरहेको छ। भोलिसम्म चल्ने प्रतियोगिताले जिल्लामा ब्याडमिन्टन खेलको विकास, खेलाड़ीको क्षमता अभिवृद्धि तथा खेलकुद प्रतिको आकर्षण बढ़ाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
1: नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सुलुखुम्बुले पार्टीको जागरण अभियान सञ्चालन तथा संगठन सुदृढीकरणका लागि अन्तर कमिटी निर्देशन 11 जारी गरेको छ। पार्टी केन्द्रीय सचिव तथा कोशी प्रदेश कमिटी इन्चार्ज सैधन रायको प्रमुख आतिथ्यतामा असोज 20 गते सम्पन्न जिल्ला कमिटिको 12 बैठकले अन्तर कमिटी निर्देशन 11 जारी गरेको हो। बैठकले पार्टी जागरण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विभिन्न निर्णय गरेको नेकपा एमाले जिल्ला कमिटी सुलुखुम्बुका सचिव कल्पना राईले जानकारी दिनुभएको छ। निर्णय अनुसार मिशन पार्टी जागरण अभियान अन्तर्गत पालिका स्तरमा हुने कार्यशालामा जिल्ला कमिटिका सदस्य, जिल्ला सल्लाहकार परिषदका सदस्य, प्रदेश विभागीय सदस्य, वडा कमिटिका अध्यक्ष तथा सचिव, संगठनका जिल्ला समितिका सदस्य र पालिका पदाधिकारी सहभागी हुनेछन्। जिल्ला कमिटिले सार्वजनिक गरेको कार्यतालिका अनुसार नेचसल्यान गाउँपालिकामा असोज 27 गते, थुनबुदकोशी गाउँपालिकामा असोज 28 गते, मापुदुदकोशी गाउँपालिकामा कार्तिक 11 गते, सोताङ गाउँपालिकामा कार्तिक 12 गते, महाकुलुङ गाउँपालिकामा कार्तिक 13 गते र सोलुदुत्कुना नगरपालिकामा कार्तिक 15 गते र लिकुफिकी गाउँपालिकामा कार्तिक 17 गते कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। खुम्बु पसङ लामो गाउँपालिकाको मिति भने पोस्टी तय गरिने नेकपा एमाले सुलुखुम्बुले सुनाएको छ। त्यसै गरी वडा तहका कार्यशालाहरू मंसिर मसान्तसम्म सम्पन्न गर्ने गरी पालिका कमिटिले योजना बनाउने निर्णय गरेको छ। खुम्बु पसङ लामो र महाकुलुङ गाउँपालिकामा संगठन कमिटि निष्क्रिय भएको उल्लेख गर्दै कार्तिक मसान्तसम्म संगठन निर्माण गर्ने तथा अन्य वडा र पालिका कमिटिमा रिक्त पदमा नयाँ सदस्य थप गर्ने निर्णय समेत गरेको छ। बैठकले वडा तहका कार्यशालामा समन्वयकर्ताका रूपमा जिल्ला कमिटिका पदाधिकारीलाई जिम्मेवारी तोकिएको छ। साथै जिल्लाका विभिन्न पालिका संगठनात्मक जिम्मेवारी बाँडफाँड गरेर जिल्ला कमिटिमा केही व्यक्तिलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ। यसै गरी बैठकले वडा तहका कार्यशालामा समन्वयकर्ताको जिम्मेवारी तोकेको छ। खुम्बु पसङ लामो गाउँपालिकामा लिङमा श्री शेर्पा, नेचसल्यान र थुम्बु कुशी गाउँपालिकामा डफु कुमार बास्तुला, सोलुदुत्कुना र महाकुलुङ गाउँपालिकामा कल्पना राई, मापु दुत्कुशी र लिकुपिके गाउँपालिकामा आङकुमार राई र सोताङ गाउँपालिकामा मोहन कुमार कार्कीलाई समन्वयकर्ताको जिम्मेवारी तोकेको नेकपा एमाले खुम्बुले सुनाएको छ। यसैबीच जिल्ला कमिटि सदस्य पदबाट राजीनामा दिएका शक्ति कुलुङ र लाग्पा ग्याजन शेर्पाको राजीनामा स्वीकृत गर्ने तथा श्रम संस्कृति पार्टीमा लागेका भुवाजित राईलाई जिल्ला कमिटिबाट निष्कासन गर्ने निर्णय गरेको पत्रमा उल्लेख गरेको छ। जिल्ला कमिटिको बैठकले गरेको निर्णय अनुसार सोलुदुत्कुना नगरपालिका तीनबाट तेन्जी शेर्पा र सोनाम ओमसेन शेर्पा तथा सोलुदुत्कुना नगरपालिका एकबाट दासिरी शेर्पा र सोलुदुत्कुना नगरपालिका दुईबाट गेलु शेर्पालाई जिल्ला कमिटिमा मनोनयन गर्ने निर्णय गरेको पार्टी सचिव कल्पना राईले जानकारी दिनुभएको छ। बैठकले 2083 असोज 10 गते पार्टीका पूर्व जिल्ला कमिटि सदस्य तथा सामाजिक अभियन्ता जित्न कुमकुवीर राईको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारसम्म समवेदना प्रकट गरेको छ। साथै असोज 10 गते रसुवाको फुटी कुसीमा आएको बाढ़ीमा परिचयन गुमाएका जिल्लावासीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ। जिल्ला कमिटी अध्यक्ष डफू कुमार बास्तुलाको अध्यक्षतामा तथा सचिव कल्पना राईको हस्ताक्षरमा जारी अन्तर कमिटी निर्देशनमा पार्टीका केन्द्रीय निर्देशन तथा जागरण अभियान सम्बन्धी निर्देशिकाको अध्ययन गरी आफ्नो क्षेत्रमा जिम्मेवारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरिएको छ।
0: हिमालयली स्पोर्ट्स म्यानेजमेन्ट एचएसएम अन्तर्गतले प्लेयर रग्बी नेपालको आयोजनामा नेपालमा रग्बी र खेल पर्यटन विकासको संयुक्त अध्ययन कार्यक्रम हुने भएको छ। एभरेस्ट रग्बी लिगेसी नाम दिएको उक्त अभियान तीन चरणमा हुने जनाइएको छ। पहिलो चरणमा सात प्रदेश सात अभियानको रूपमा सातै प्रदेशमा रग्बीको गतिविधि सञ्चालन गर्ने, दोस्रो चरणमा सबैभन्दा लामो समयसम्म निरन्तर रग्बी खेल सञ्चालन गरी विश्व कीर्तिमान कायम गर्ने र तेस्रो चरणमा सगरमाथा क्षेत्रको उचाइमा टीवाग रग्बी आयोजना गर्ने कार्यक्रम छ। शुक्रबार हिमालयन स्पोर्ट्स म्यानेजमेन्टका अध्यक्ष विनोद तामाङले रग्बीको नेपालले अहिलेसम्म आयोजना गर्न लागेको वृहत अभियानको घोषणा गर्नुभएको छ। बागमती प्रदेशका आर्थिक मामिला मन्त्री सरल सहयात्रीले उक्त अभियानको उद्घाटन गर्नुभएको थियो। नेपाल रग्बी संघको सहकार्यमा हुने अभियान नोभेम्बर 2026-2028 अप्रेलसम्म दुई वर्ष सञ्चालन हुनेछ। त्यसमा रग्बी विकासलाई युवा सशक्तिकरण, महिलाको सहभागिता, पर्यटन प्रवर्धन, सांस्कृतिक उत्सव, जलवायु परिवर्तन, वातावरण सचेतना तथा जिम्मेवारी साहसिक पर्यटन जस्ता विषय जोड़िनेछ। घोषणा कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका व्यक्तित्वले उक्त अभियानलाई साथ दिने वाचा गरेका छन्। आयोजक अध्यक्ष तामाङका अनुसार दुई वर्ष लामो यो अभियानले युवा विकास, महिला सशक्तिकरण, पर्यटन प्रवर्धन, जलवायु सांस्कृतिक आदान प्रदान र रग्बी विकासमा टेवा पुग्नेछ। शुक्रबार घोषणा कार्यक्रममा उक्त वृहत अभियान बारे समूहगत छलफल पनि गरिएको थियो।
1: खुम्बु पसङलामो गाउँपालिका वडा नम्बर 1 र 2 सञ्चालन भइरहेको खोरेक रोग विरूद्धको खोप अभियान अन्तर्गत हालसम्म 870 पशुहरूमा खोप लगाइसकेको छ। जस अनुसार वडा नम्बर 1 270 र वडा नम्बर 2 600 गाई, भैंसी, याक, नाग, गोरू तथा चोरीहरूलाई खोप लगाएको छ। भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सलेरी सुलुखुम्बु गौचालो आर्थिक वर्षको स्वीकृत कार्यक्रम र खुम्बु पसङलामो गाउँपालिकाको पशुपंक्षी विकास शाखाको प्राविधिक सहयोगमा यो अभियान सञ्चालन भइरहेको छ। गाउँपालिकाले सूचना जारी गर्दै असोज 20 गतेदेखि 26 गतेसम्ममा खोप कार्यक्रम सञ्चालन हुने जनाएको थियो। कुल 2000 पशुहरूमा खोप लगाउने लक्ष्य राखिएको यस अभियानमा कठिन भौगोलिक बनावट, प्राविधिक स्रोत साधनको सीमितमा र जनचेतनाको कमी मुख्य चुनौतीका रूपमा रहेको प्राविधिक दखल बोहराले जानकारी दिनुभएको छ। खोप कार्यक्रमका लागि प्राविधिकहरू भेष कुमार घिमिरे, दखल बोहरा खटिनु भएको छ भने कम्तीमा 4 महिना उमेर पुगेका निरोगी गाई, भैंसी, याक, नाग र चौरीलाई मात्र खोप उपलब्ध गराएको छ। गाउँपालिकाको वडा नम्बर 3, 4 र 5 भने पछि तालिका सार्वजनिक गरी खोप कार्यक्रम सञ्चालन गरिनेछ।
0: आसन्न दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कोशी प्रदेश प्रहरीले प्रदेशभर 8133 सुरक्षाकर्मी परिचालन गरी विशेष सुरक्षा कार्य योजना कार्यान्वयनमा ल्याएको छ। चाड़ पर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी र सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेशका 14 जिल्लामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। प्रदेश प्रहरी प्रमुख प्रहरी नायक महानिरीक्षक डीआईजी शेखर खनालका अनुसार बजार क्षेत्र, राजमार्ग, सार्वजनिक यातायात, धार्मिक स्थल, सिमानाका लागि आर्थिक कारोबार हुने केन्द्रहरूलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा तैनाथी बढ़ाइएको छ। चाड़ पर्वमा घर फर्किने यात्रु, ठगिने, सामान हराउने वा लुटिने जोखिमलाई ध्यानमा राख्दै बस पार्क, बस स्ट्यान्ड र मुख्यमा राजमार्गका 72 स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ, जहाँबाट यात्रुहरूले आवश्यक सहयोग, गुनासो दर्ता र सुरक्षा सहजीकरण पाउनेछन्। कुनै पनि आकस्मिक घटनामा तत्काल पुग्नका लागि 453 क्विक रेस्पोन्स टीम क्यूआरटी र सुरक्षा संवेदनशील क्षेत्रका लागि 15 स्ट्राइकिङ टोली तयारी अवस्थामा राखिएको छ। राजमार्गमा सवारी साधनको सुरक्षित आवागमनका लागि 22 स्थापना स्कर्टिङको व्यवस्था गरिएको छ। त्यसै गरी प्रदेशभर 98 मोबाइल गस्ती, 215 पैदल गस्ती र 503 स्थानमा पिकेट टोली परिचालन गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालना र मादक पदार्थ सेवन मापछि जाँचका लागि ट्राफिक प्रहरी सहित 179 स्थानमा समेत चेकिङको प्रबन्ध मिलाइएको छ। खुला सीमा नाकाबाट पटक्काका लागि तथा विस्फोटक पदार्थ भित्रन नदिन 83 स्थानमा निगरानी कडा बनाइएको छ। संवेदनशील नाकाहरूमा तालिम प्राप्त कुकुर सहितको टोली परिचालन गरिएको छ। साथै भीड़भाड़ हुने बजार तथा सार्वजनिक स्थलहरूमा सीसी क्यामेरा र आवश्यकता अनुसार ड्रोन प्रविधि मार्फत हवाई निगरानी गरिने डीआईजी खनालले जानकारी दिनुभएको छ। दशैंका बेला भक्तजनको बाक्लो उपस्थिति रहने 50 शक्तिपीठ मठ मन्दिर तथा पर्यटकीय गन्तव्यमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्र सिंह थापाले बताउनुभयो।
1: कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा किराँत भाषालाई समेट्नुपर्ने माग गर्दै किराँत राय यायोखाको प्रदेश सभा भवन अगाडि विरोध प्रदर्शन गरेको छ। मरङको कटहरी गाउँपालिका एक एसी प्रदेश सभा भवन अगाडि शनिबार किराँत राय यायोखाका केन्द्रीय अध्यक्ष जीवन हासु राईको नेतृत्वमा प्रदर्शन गरेको हो। प्रदेश सभाभित्र बैठक चलिरहेका बेला बाहिर प्रदर्शनकारीहरूले किराँत भाषालाई पनि सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिनुपर्ने माग गर्दै विरोध जनाएका छन्। नेपाली भाषाका अतिरिक्त लिम्बू र मैथिली भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने प्रस्ताव विधेयकमा समेटे पनि किराँत भाषालाई समावेश नगरेको भन्दै यायोखाले असन्तुष्टि जनाएको छ। विधेयक प्रदेशसभामा छलफल र निर्णयको प्रक्रियामा अघि बढ़ाउने कार्यसूची रहेकै दिन यायोखाले प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले प्रदेशसभा घेराउ गर्न अगाडि बढ़ेपछि सुरक्षा व्यवस्था कड़ा पारेको छ। जिल्ला प्रहरी कार्यालय मरङबाट डीएसपी सन्तोष श्रेष्ठको नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082 साल साउन 22 गते प्रदेशसभामा दर्ता भएको थियो। उक्त विधेयकमा नेपाली भाषाका अतिरिक्त लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा व्यवस्था गर्ने प्रस्ताव गरेको छ। विधेयक हालसम्म विचाराधीन अवस्थामा रहेको छ।
0: नागरिक प्रशासन र प्रहरी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै सार्वजनिक सेवा प्रभारलाई थप प्रभावकारी बनाउन खोटाङमा नागरिक संवाद लागू पदार्थ नियन्त्रण तथा समुदाय प्रहरी साझेदारी अभियान शुरू गरिएको छ। समुदायमा शान्ति सुरक्षा कायम गर्दै सभ्य समाज निर्माण गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय खोटाङले संयुक्त अभियान शुरू गरेको हो। रावाबेसी गाउँपालिकाबाट शुरू गरिएको अभियान जिल्लाका 10 स्थानीय तहमा संचालन गरिने आयोजकले जनाएको छ। देप्रोङ चोइचुममा गाउँपालिकाको कार्यालय योङसुला टारमा शुक्रबार आयोजना गरिएको संयुक्त कार्यक्रममा गाउँपालिका प्रमुख लोकेन्द्र बहादुर राई, प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरूङ, जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी, प्रहरी निरीक्षक निराजन बस्नेत, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरकारवाला निकायको उपस्थिति थियो। सचेतनामूलक अभियानका क्रममा सामुदायिक प्रहरी साझेदार तथा नागरिक सुनवाई कार्यक्रम आयोजना गरिएको थियो। प्रहरी र नागरिक बीच सहकार्य बढ़ाउँदै अपराध रोकथाम, शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्न सामुदायिक प्रहरी साझेदारी तथा नागरिक सुनवाई कार्यक्रम आयोजना गरिएको हो।
1: भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभाग अनुसार देशको पूर्वी भागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै सिराहामा 103.4 मिलिमिटर वर्षा रेकर्ड भएको छ भने भोलिदेखि भने तराई पहाड़ क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागकै दुई ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पर्सि सोमबार रातिदेखि देशभरमै पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभएको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमतीका पहाड़ी तथा हिमाली क्षेत्रका लागि पहिलो चेतावनी जारी गरेको छ। मेघ गर्जन र चट्याङको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
0: अस्ट्रेलिया सरकारले नेपालको बाढ़ी पछिको राहत पुनर्स्थापना र पुनर्निर्माणका लागि थप 1,50,00,000 अस्ट्रेलियन डलर अर्थात 1,61,75,00,000 रूपियाँ सहायता उपलब्ध गराउने भएको छ। अस्ट्रेलियाको औपचारिक भ्रमण र जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय पीको बैठकमा सहभागी भई आज स्वदेश फर्कनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको कुरा गर्दै यस्तो जानकारी दिनुभएको हो। यसअघि अस्ट्रेलियाले घोषणा गरेको 1,10,00,000 डलर सहित अब नेपालका लागि कुल सहायता 2,60,00,000 अस्ट्रेलियन डलर पुगेको छ। यो भनेको 2,80,36,00,000 रूपियाँ बराबर हो। अस्ट्रेलिया भ्रमणका क्रममा विदेश मन्त्री पेनी ओङसँग भएको द्विपक्षीय वार्तामा बाढ़ीपछिको पुनर्निर्माण पूर्व सूचना प्रणालीको आधुनिकीकरण र जलवायु सहकार्य बारे छलफल भएको थियो। भेटमा मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भिसा प्रक्रिया सहज बनाउन र छात्रवृत्तिको कोटा बढ़ाउन आग्रह गर्नुभएको छ। यसै गरी मन्त्री खनालले फिजी र टुभालोमा आयोजित बैठकमा आउँदो कोट 31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै अनुदानमा आधारित जलवायु वित्त र हिमालदेखि समुन्द्रसम्मका राष्ट्रबीचको सहकार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ।
1: नेकपा एमालेको केन्द्रीय सदस्यमा त्रिचुना मनोनित भएका छन्। आज सकिएको स्थायी कमिटी बैठकले तेसिन्द्र केसी, मीनप्रसाद गुरूङ, सृजना राई, पुष्पा केसी भण्डारी सहित 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको हो। 3 दिनसम्म चलेको स्थायी कमिटी बैठकले पार्टीका वडा स्तरका कमिटीहरूको अधिवेशन आउँदो मंगिर 26 गते र नगर तथा गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुष 4 गतेभित्र सम्पन्न गर्ने गरी निर्णय गरेको सचिव महेश बस्नेले जानकारी दिनुभएको छ। त्यस्तै एमाले मंगिर पहिलो हप्ता र प्रदेश र जिल्लाका पदाधिकारी तथा पालिका र जनप्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। बैठकले मध्य प्रदेश सभा सदस्य जैनब खातुनको निधनपछि रिक्त पदमा नासिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा पठाउने र अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी माथिल्लो कमिटिमा अनुमोदनका लागि पठाउने निर्णय समेत गरेको छ।
0: सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाण पत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रभाव गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र नेत्राज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वंचित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले 2 चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रभाव गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अत्यावधि गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र मैले यसअघि असोज मसान्तसम्म पुराना खाता बहाकले पनि राष्ट्रिय परिचय पत्र अत्यावधिक गराइसक्न भनेको थियो।
1: Thank you. नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ़न नसक्ने स्पष्ट पार्दै जनसरकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने बताउनु भएको छ। सभापति थापाले कांग्रेसको गौरवशाली इतिहास भए पनि अब अतीतको महिमा गाएर बस्ने छूट कसैलाई नभएको स्पष्ट पार्नु भएको छ। महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जालाई युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न उपयोग गरिने उहाँको भनाई रहेको छ। कांग्रेसलाई किसानको आवाज उठाउने उद्यमीको गुमेका अवसर फर्काउने र वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारको भरोसाको पार्टी बनाउने उहाँको भनाई रहेको छ। पार्टीको पुनः संरचना र नागरिकको विश्वासपूर्ण आयोजन भाषणबाट मात्र सम्भव नहुने उल्लेख गर्दै सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आसन र कार्यशैलीमा सुधार ल्याउन निर्देशन दिनुभएको छ। कांग्रेसलाई समाजका सबै वर्ग र समुदायको साझा प्रतिनिधित्व गर्ने दलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले 15 महाधिवेशनबाट प्राप्त म्यान्डेट मुलुक र जनताको हितमा उपयोग गरिने बताउनु भएको छ। भारतमा कक्रो जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज वृहत प्रदर्शन शुरू भएको छ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षा कर्मी परिचालन गरिएको छ। आज बिहान प्रहरीले युट्युबर ध्रुव राठी सहित 600 भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ। अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनबाट आउचाउ गर्ने 250 भन्दा धेरै रेल सेवाहरू पनि रद्द गरिएको थियो। प्रदर्शन अघि शहरका प्रमुख सड़कमा अवरोध राखिएको छ र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो। यो समूहले यसअघि मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता पाएको थियो।
5: अमेरिकी देश पानामामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी पानामा शहरसम्म धक्का महसुस भएको छ भने विभिन्न ठाउँमा भवन पुल र सड़क लगायतका भौतिक संरचनामा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको बीबीसीले सुनाएको छ। मानवीय क्षति भए नभएको विवरण अहिलेसम्म आएको छैन। विद्युतीय आपूर्ति समेत प्रभावित भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु एरो प्रायद्वीपको पिटालोस अरेबिया क्षेत्रबाट झने 9 माइल दक्षिण पश्चिममा रहेको थियो। भूकम्पपछि लगातार परकम्प आइरहेका छन्। राजधानी पानामा क्षेत्रको जनसंख्या झण्डै 20,00,000 रहेको छ।
0: जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव राम चरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खुम्ब खम्बुले टोलीलाई सफलताको शुभकामना सहित विदाई गर्नुभयो। जापानको आइची नागोयामा आउँदो कार्तिक 1-7 गते अक्टोबर 18-देखि 24 तारीकसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्। तेक्वान्डो र जुडो टोली आज जापान प्रस्थान गर्नेछ भने बाँकी टोली क्रमशसँग जापान जानेछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्डोकी पलेसा गोवर्धनले चीनको हाङझाउमा गएको 4 संस्करणमा काँस्य जितेकी थिइन्। पलेसा परिस पारालिम्पकी पनि काँस्य पदक विजेता हुन्।
5: खेल खबर सँगै समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि
0: सोलुखुम्बुमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरू। एमाले सोलुखुम्बुद्वारा पार्टी जागरण अभियान सञ्चालन गर्ने निर्णय।
5: सगरमाथा क्षेत्रमा रग्बी खेल खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा। खुम्बु पसालामो गाउँपालिकामा 870 भन्दा बढ़ी पशुमा खोरेद रोग विरूद्धको खोप लगाइयो।
0: कोशी प्रदेशमा 8,000 भन्दा बढ़ी प्रहरी परिचालन। ड्रोन र कुकुरबाट निगरानी। खोटाङ चिटाङमा नागरिक संवाद अभियान शुरू। आइतबारदेखि देशभरको मौसममा सुधार आउने।
5: नेकपा एमालेको केन्द्रीय सदस्यमा तिरसिना मनोनित। राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। इतिहासको ब्याज खाएर होइन कर्म बदलेर नयाँ इतिहास रच्ने कांग्रेस सभापति थापाको भनाई।
0: पानामामा 7.7 म्याग्निच्युडको भूकम्प। भवन पुल सड़क लगायतका संरचना भत्कियो। भारतमा सीजेपीको आधारमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। 250 भन्दा धेरै रेल सेवाहरू रद्द।
5: र पारा एसियातमा सहभागी हुने नेपाली टोलीको विदाई।
0: साँझ 7 बजेको सोनी समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेबिका राई र सरस्वती पुरै विदा हुन्छौ। भोलि बिहान 7 बजे सोनी समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै रहनुहोला। नमस्कार।

0: place to your heart.
1: Solu FM 101.2 MHz.
2: खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा। पृथ्वी राजमार्ग अन्तर्गत हालिङको गलौदीमा त्रिशुली नदीको कटानका कारण सड़क थप भाँसिनेर पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द, भाँसिएको सड़क छिट्टै खुल्ने।
3: ठूला गाड़ीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
2: राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकताको प्रमाण पत्र लगायतका अन्य परिचयका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र बैंकहरूलाई सर्वोच्चको आदेश। मौसममा सुधार हुँदै जाँदा अब पानी पर्ने सम्भावना कम।
4: विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ, वर्षाको सम्भावना। तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सीको लागि।
2: एमालेद्वारा 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गत पदाधिकारीको मतगणना जारी। सभापतिमा निर्वाचित गगन कुमार थापाद्वारा सबैलाई समेटेर लाने प्रतिबद्धता।
5: उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन, उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
2: र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: नेपाली बजारमा नेपाली किसानले उत्पादन गरेको वस्तुको मूल्य कम र बाहिरी वस्तुको मूल्य बढ़ी देखिन्छ। किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्र कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुको बजार विस्तार गर्ने काममा सरकारी संयन्त्रले नेपाली किसानहरूले उत्पादन गरेको वस्तुलाई पछाडि पार्ने गरेको देखिएको छ। यस्तो प्रवृत्तिको अन्त्य गरी परनिर्भरता कम गर्नको लागि नेपाली किसानलाई उत्साहित गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
7: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 स्थित गलौदीमा त्रिशुली नदीको कुटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र भइरहेको छ। नदीतर्फको सड़कको भाग भाँसिएपछि अवरूद्ध राजमार्ग सञ्चालनमा ल्याउन सड़कको भित्तातर्फ खनेर वैकल्पिक ट्र्याक बनाउने काम भइरहेको छ। हिजो साँझ सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो। सड़कको करिब 100 मिटर भागमा चिरा परेको र करिब 20 मिटर खण्ड भाँसिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो। सड़क थप भाँसिने र पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको हो। हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भनी सोधेका छौं।
3: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँसिएर दुईतर्फ रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ र अब यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू यस्ता भित्र जेसीबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन् र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौं।
7: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेली ब्रिज निर्माण तथा पुनस्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। बेत्रावतीसँगै महत्वपूर्ण मानिएको स्याप्रोबेसीको बेली ब्रिज निर्माण कार्य पनि अघि बढ़ेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरान विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा ड्रोन बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशु पक्षी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढ़ाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशु पक्षीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राती केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँके पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राती हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सि दिउँसो पहाड़ी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राती देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताउनुभयो। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
4: भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई विभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ। भोलिको लागि वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली विभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी विभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई विभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई विभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई विभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
7: काठमाडौँ महानगरपालिकाले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी गंगोबु स्थित नयाँ बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगरपालिकाका अनुसार स्वास्थ्य कक्षबाट रक्तचाप र मधुमेह परीक्षण तथा झाडा पखलाको औषधि वितरण भइरहेको छ। देशैभरि सञ्चालन हुने सुविधाका लागि महानगर प्रहरीले भीड़ व्यवस्थापन समेत गरिरहेको छ। अहिले नयाँ बस पार्कबाट बाहिरिने यात्रुको संख्या सामान्य समयको तुलनामा तेब्बरसम्म पुगेको छ। कांग्रेस 15 महाधिवेशनमा अन्तर्गत पदाधिकारीको मतगणना शुरू भएको छ। मतगणनामा ढिला गरी शुरू भएको हो। अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणना चार स्थानमा हुने निर्वाचन समितिले जनाएको छ। यसै गरी नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेताका रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशनपछि भएको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइरहेको थियो।
5: नागरिकको विश्वास जित्ने यत्रो ठूलो अभियान म एक्लैले हामी कसैले गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जस्तो अधिवेशनको प्रतिस्पर्धामा भाग लिनु भएको छैन उहाँहरूलाई साथ लिएर हिँड्नुपर्नेछ। यो अधिवेशनमा अहिले केही समयपछि आउने नतिजामा केही साथीहरू जिम्मेवारी प्राप्त गर्नुहुन्छ तर केही अत्यन्त महत्वपूर्ण साथीहरूले जुन पदमा प्रतिस्पर्धा गर्नुभएको त्यो पद प्राप्त गर्नु तर त्यो पद प्राप्त नगर्नुको अर्थ उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन। उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
7: नेकपा एमाले 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटिको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मिनप्रसाद गुरूङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ तप्रसाद शाह, तेजमान कन्दङ्गुवा टङ्क आङबुहाङ नवीन डोका मगर र डबल पाण्डे रहनु भएको छ। बैठकले पार्टीका वडा स्तरीयका कमिटीहरूको अधिवेशन आगामी मंगसिर 26 र नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुष 4 गते गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म वैकल्पिक कागजातका आधारमा दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय

0: अफ्रिका चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। ताइक्वान्डो की पोलिसा गन्धर्वले चीनको हाङझाउमा भएको चौथो संस्करणमा काँस्य जितेकी थिइन्। पोलिसा पेरिस पारालिम्पिक की पनि काँस्य पदक विजेता हुनुहुन्छ। यसअघि टोलीको एक कार्यक्रमका बीच विदाई गरिएको थियो। खेल यही कार्तिक एकदेखि सात गतेसम्म हुनेछ। पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न आठ खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्।
1: बाढ़ी प्रभावित क्षेत्रमा आफ्नो नागरिकता हराएका व्यक्तिहरूले प्रतिलिपि सजिलै निकाल्न सक्ने,
2: पहिला बनाइसकेको नायताको हकमा चाहिँ त्यसपछि लिने नायतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नायताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नायताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई सम्मान गरी यहाँ पेश गर्ने।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र पाका पुस्ताको साहित्य र ज्ञान बाँड्न सक्रिय हुनुपर्ने आह्वान लगायतका सामग्री बाँकी नै छन्। सीआईएम को साझा खबर सुन्दै गर्नुहोला।
3: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
4: नमिला, सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सरसल्लाह हो दुईजनाको?
4: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
3: ए हो र राम सर, म पनि अब बजार या बनी बना खाना छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
8: तपाई बाढ़ीमा नष्ट भएको वा हराएका आफ्नो नागरिकता बनाउने तयारीमा हुनुहुन्छ? अर्को नागरिकता लिन तपाईँले वडा कार्यालयबाट भर्नुपर्ने फारम चाहिँ के छ त? नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी।
2: पहिला बनाइसकेको नायताको हकमा चाहिँ त्यसपछि लिने नायतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नायताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नायताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई सम्मान गरी यहाँ पेश गर्ने। यदि त्यो प्रतिलिपि छैन भने त्यही प्रतिलिपि लिएर यहाँ हामी गयौँ भने अब हामी त्यो यहाँ कम्प्युटरमा हुन्छ, त्यसलाई हामी त्यही कम्प्युटरको विवरण हालेर अथवा हामीसँग डड्डा छ, डड्डाको विवरण हालेर उहाँलाई नायता उपलब्ध गराउँछौँ। त्रिशुलीको पारिपट्टिको केही सेवा गरेर यहाँ आउनुभयो भने केही डकुमेन्ट ओडाबाट ल्याउन पनि छुट भयो भने हामीले चाहिँ ओडामा फोन गरेर हामीले इमेल मार्फत मगाउँछौँ। किनभने उता जानलाई सहिलो छैन, अहिले तुनबाट जानु आउनु गर्दाखेरि असहज स्थिति भयो हुनाले कुनै पनि मालपोत कार्यालयमा लालपुरमा लिन जानु पर्यो भने अब त्यहाँ नायताको विवरण ल्याऊ भन्यो भने मालपोत कार्यालयको त्यहीँको कर्मचारीहरूले जिल्ला प्रशासनमा सम्पर्क राखेर निजको नायता विवरण यहाँबाट माग्ने कार्यालयले, र त्यो आधारमा नै उहाँलाई त्यहीँ बसिकन सेवा सहजीकरण गर्ने भन्ने एउटा त्यस्तो व्यवस्था चाहिँ हामीले गरेका छौँ। त्यही अनुसार सबै कार्यालयलाई मैले कार्यालय प्रमुखको बैठकमा पनि यो एउटा निर्देशन दिएको अवस्था चाहिँ छ।
8: नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय जानु अघि वडा कार्यालयबाट प्रतिलिपि नागरिकताको फारम

0: गरेर साथैमा लैजानु पर्छ। नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी। नुवाकोट विदुरकी प्रेम माया श्रेष्ठ पेशाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। अब एकैछिन सुनौ बारीपछि प्रेम मायाको अनुभव।
1: आफ्नो मन मिलेर साथीहरूसँग कुरा राख्ने, सेयर गर्ने, अनि त्यसै डराउनु पर्दैन भन्ने अब मा अब अन्त अन्त हेरेर नै आफ्नो मनका कुराहरू साथीभाइसँग पनि के गर्भवती अवस्थामा तपाईँहरूलाई परेको समस्याहरू चाहिँ हामीलाई भन्नुहोस्। हामी चाहिँ अब कुन ठाउँमा स्वास्थ्य संस्थाहरूमा पुर्याउने वातावरण मिलाउँछु। अब बच्चाहरूलाई रुवाखोकी लायो भने पनि, अब झाडा पखाला लायो भने पनि हामी चाहिँ अब स्वास्थ्य संस्थामा पठाउने वातावरण मिलाउँछु। अब हस्पिटल पुर्याउने वातावरण मिलाउँछु। तपाईँहरूले चाहिँ हामीहरूलाई चाहिँ समस्या परेको कुराहरू चाहिँ हामीसँग चाहिँ व्यक्त गर्नु।
0: गाउँघर डुल्दा बालबालिका, गर्भवती अनि सुत्केरी महिलाको स्वास्थ्यको जानकारी दिइरहने अनि गाह्रो अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने विदुर नगरपालिका नुवाकोटकी महिला स्वास्थ्य स्वयंसेविका प्रेम माया श्रेष्ठ। तपाईँले धादिङ हुँदै विभिन्न जिल्ला जानुअघि पृथ्वी राजमार्गको जानकारी लिन चाहिँ नभुल्नुहोस् है। धादिङको गलौदीमा त्रिशुली नदीले सड़क कटान गर्दा आउट जाउटमा समस्या आइरहेको छ। राजमार्गको जानकारी लिन प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै। अर्को अंकमा फेरि भेटौँला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पाका पुस्ता साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्ने। मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु। पाका पुस्ताको सभामा साहित्य तथा पुस्तक लेखनमा व्यस्त हुँदै आउनुभएका डाक्टर मुकेश कुमार चालिसीसँगको विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीहरू मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UNRC, सामुदायिक रेडियो उदयपुर र CIN।
5: महिना तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमा बाबुले आफ्नो सुख दुःख भन्दा

0: दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक अलिअलि बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिइआएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा वित्तीय छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ। सबै उपचारमा छूट लागू हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 41 12 99 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ। एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै। तल्लो इन्कु खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8मा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे। नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकिएको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकिएको ढाँचा अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगी वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1, ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि। परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको इच्छाई लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि। संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि। संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि। स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र। कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु। एभरेस्ट न्यू थिएटर
1: रेस प्रतियोगिता को संस्करण संचालन होने संबंधी सूचना।
0: इस माफे दुतोषी गांव पालिका को आयोजना में गांव पालिका को पर्यटन प्रबंधन प्रकृति संरक्षण तथा खेलकूद को विकास करने उद्देश्य ले आगामी 2083 मंगसिर 17 गते तद अनुसार सन 2026 दिसंबर 3 तारीख का दिन खुला तथा उमेरगत समूह में संचालन होने अंतरराष्ट्रीय स्तर को एवरेस्ट फ्यूल रेस 48 किलोमीटर प्रतियोगिता में खिलाड़ी सहभागी भईदिनका हार्दिक अनुरोध करदौ।
1: सहभागी खिलाड़ी का लगी उमेर समूह 18 वर्ष देखि 29 वर्ष सम्म को उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्ष देखि 49 वर्ष सम्म को उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथि को उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फ को रेस प्रतियोगिता में सहभागी हुने खिलाड़ी को उमेर कमती में 18 वर्ष हुनु पर्छ। खुल्ला तर्फ को रेस प्रतियोगिता में सहभागी हुने खिलाड़ी ने अन्य कुनै पनि उमेर समूह को विधा में सहभागी हुन पाउने छैन।
0: पुरस्कार 18 देखि 29 वर्ष उमेर समूह का लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 को साथ में मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूह का लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 को साथ में मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वास्तव भन्दा माथिको उमेर समूह का लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,30,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गते सम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com मा अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ। दर्ता गर्ने व्यक्ति संयोजक युवेश्राई सम्पर्क नम्बर 9842146 सदस्य राजकुमार राई सम्पर्क नम्बर 9860137340 उपस्थित विष्णु पनि मिति समय र स्थान मिति 2083 मंसिर 17 गते 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404027 अनुराज बस्नेत 9851174019 विपिन तामाङ 9862930264 र राजकुमार राई 9852554557।
1: एभरेस्ट भ्यु ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकास्ती बिरामी घाइते भए कुनै अंग भंग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ।
0: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापी दुखोसी।

0: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 26 में आएको विनाशकारी बाढ़ी पहिरोबाट भएको ठूलो जनधन को क्षतिप्रति हामी गहिरो शोकाकुल छौ। सोही राष्ट्रीय विपत्ति को घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथन को मिति सारिएको हो। यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डुप शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाष सोलुखुम्बु।

संस्कार संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
1: सूचना।
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: 前の三郎飛ばしでうるさい。
1: おやしゃって、減らないよ。ケア、カトラショマサライシャク、バープレイヨン、アバチェキヨンよ。
2: コゼン、キアイデスト。へぇ、イッティケパテアシュロハン。サマジクサンザルマウデネイッティケパテオンパルソダ。ミテラブラマクスズナウナサクサ。イセナアティナ、イセドゾルンレヒアサニ。
1: あれ、ミテラブラマクマンサ、キヨヨヨネコゼン。
2: ティメタテナ。
1: タテナ。
2: सुना मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ

0: समाजको सरोकार आजका बाल बालिका भोलिका कर्णधार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौ, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं।

0: 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल, तार उपकरण, टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति, स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ, तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून, स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय, मकालो वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने बेहोरा जानकारी गराइन्छ।
1: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनु हुन सूचित गरिन्छ।
0: जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना शङ्ख सभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
1: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली, लुम्बर नेटवर्क प्रणाली, एभरेस्ट लिङ्क प्रणाली। सम्पर्क नम्बर 97 68 63 77 34।
0: अध्यक्ष पासाङ शेर्पा, चेरिम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माकुलुङ 1, चेरिम सोलुखुम्बु।

0: एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेन्पो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरु रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा तुल्कु रिम्पोछे तुल्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नो पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841130094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akc@solukhumbu.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नु हुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यालयबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9845-76 सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: आवास श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु कुण्ड नगरपालिकाको क्षेत्रमा सिप तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobfire.shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म।
1: तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु।
0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई चराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
2: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि केटी हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038-520-129, 98-43-79-86-52, 98-24-74-17-18, 98-43-43-59-96 र 98-61-23-14-72। आन्जी औषधालय सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
5: त्यसै जस्तै हुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
3: अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्ग्री बुलाकी मालबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
8: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
7: हाम्रा सेवाहरू
8: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 तलेरी सोलुखुम्बु।
9: Register, enjoy with us.

0: हत्केरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु, यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00।
1: सुनु दुधकुण्ड नगरपालिका 5 सोलेरी सुलुखुम्बु।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बो।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
8: किन भयो, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
11: बाप रे, अब चाहिँ के हुने हो?
12: खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्थेन, यसो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनौ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
15: नेपाल सरकार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: विश्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र होइन होला त्यस्तो त?
2: सोहिता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस?
2: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते डॉक्टर साहब।
1: नमस्ते, बस्नुस् न, भन्नुस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
1: नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
1: यो त नागौसत कलकत्तामा देखिने जस्तै लक्षण छ त। कतै चाहिँ नागौसत त भाइ, के भएको तिमीलाई?
0: रुधाती भन त।
2: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको सबै छाड्नु पर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ?
0: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म यसलाई छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रन मौका देऊ नै।
3: बारिशमा लज सिर्जना गरी दुवैचरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भने परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग

0: उसार पसार रोकथाम रडियोद्रबा जोड़ दी स्वस्थ जीवन र सभ्य समाज निर्माण में हाथी मालो करू लागू औसत बुक्का समाज निर्माण का लागि जिला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएम को संयुक्त प्रयास में जनहित में जारी संदेश
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
2: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
1: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
2: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
1: हैन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हुन् अपराध हुन्
2: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
4: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुस् त
6: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
6: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
6: पहिला कसैले भनेन
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
8: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
4: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
8: काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ, यता बोलाउनुहोस्।
10: नौ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाई विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
12: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।